0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।

0: मौसम पूर्वानुमान सम्बन्धी सूचना,
1: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
1: त्यसै गरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
0: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
1: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
0: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
1: वर्षा र बाढी बारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
0: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
1: नेपाल रेडक्रस सोसाइटी।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
2: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
2: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
2: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484-6666।
0: मौसम पूर्वानुमान सम्बन्धी सूचना,
1: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
1: त्यसै गरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
0: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
1: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
0: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
1: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
0: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
1: नेपाल रेडक्रस सोसाइटी।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: यनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईँलाई स्वागत छ।
11: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
10: आज 2083 साल असोज 10 गते शनिबार, सेप्टेम्बर 26 तारिक सन् 2026, नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको पूर्णिमा तिथि, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस।
11: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
10: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोसी बाढीको आज 1 महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
11: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार।
10: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजु करिब 1.5 खर्ब र सुवागढी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
11: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यु सहमत, इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव।
10: र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको 2 स्थान सुधार, बीसौं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
12: सयौं रेडियो

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: को घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुनर्निर्माण र पुनर्स्थापना भनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढीबाट 1453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 अर्ब रुपियाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ भने पुनर्निर्माण र पुनर्स्थापनाका लागि 7.23 अर्ब रुपियाँ भन्दा बढी आवश्यक पर्ने देखिएको छ। बाढीले सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सडक क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको सङ्कट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सडक, पुल निर्माण, पुनर्निर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको सबको पहिचान हुन सकेको छैन भने डिएनए परीक्षण पछि सब हस्तान्तरण गर्न अझै 1 महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले सिआइएनसँग बताउनुभयो।
2: पहिचान नभएको शवहरू सबैको डिएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ सबको, अर्थात् बोन र तितको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन तितको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा तितको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
1: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2,00,000 र एकै परिवारमा एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1,00,000 राहत दिने कानुनी व्यवस्था भएको छ। भोटेकोशी बाढीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2,665 रोपनी, 6 आना र सुहामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
3: यसबीच 3 दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। सँगै राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्र्याक खनेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
1: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ, तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद डेभिड ढकालले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँसहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ, तर बेला बेलामा भने वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसै गरी मौसममा गडबडी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्खा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लोमाङथान, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छेम्रुङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ्न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
3: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन्, तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढेर 10 खर्ब 17 अर्ब रूपियाँ पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना, मुआवजा लगायतका काममा 42 अर्ब 80 करोड खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुङ्गिएको छैन। यस्तै राष्ट्रपति चुरे संरक्षण 1.67%, कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीय नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्टा सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढेका छन्। लागत र समय दुवै बढ्ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2.87 अर्ब करोडबाट बढेर 26.79 अर्ब करोड पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढेर 1 खर्ब 1 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुङ्गो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
4: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन। सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो वर्षा चाहिँ देखिन्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: मौसम पूर्व अनुमान सम्बन्धी के सूचना,
6: आवश्यक सतर्कता और पूर्व तैयारी अपनावे खातिर अनुरोध। नेपाल मौसम विज्ञान विभाग के अनुसार असोज 9 गते शुक्रवार से असोज 11 गते इतवार तक गंडकी और लुम्बिनी प्रदेश के कुछ स्थान में यहाँ भारी से सैगर भारी बरसात और 1-2 स्थान में यहाँ अति भारी बरसात के समेत संभावना रहा है।
5: वही मेरे के कोसी, मधेस, बागमती और सुदूर पश्चिम प्रदेश के सैगर स्थान में यहाँ भारी से भारी और कर्णाली प्रदेश के थोड़े स्थान में यहाँ भारी बरसात के संभावना रहा है।
6: भारी से सैगर भारी बरसात के कारण बाढ़, पहिरो, पहाड़ से और अन्य जगह से चहला वाला माटी बह सकत है और शहरी और तराई क्षेत्र में यहाँ डुबान के जोखिम भय कारण से आवश्यक सतर्कता अपनावे और पूर्व तैयारी के खातिर अनुरोध करा जात है। उ अवधि में यहाँ अत्यंत जरूरी न हो तो दूर और रात के समय में यहाँ यात्रा बिल्कुल न की जाए।
5: आकस्मिक बाढ़ आ सकत है। कुलवा नाला के नेरेन बस्ती पहिरो के जोखिम वाला स्थान और कुलवा नाला के किनारे बस्ती के बासिंदा लोगन साइकिल चलाक रहा जाए।
6: बरसात और बाढ़ के बारे में जानकारी ले खातिर 1155 में यहाँ संपर्क करा जाए। साथेन विपद में यहाँ मदद मांगे खातिर 1234 में यहाँ नेपाल प्रहरी के हटलाइन 100 और सशस्त्र प्रहरी बल नेपाल के हटलाइन नंबर 1114 में यहाँ संपर्क करा जाए। नेपाल मौसम विज्ञान विभाग, राष्ट्रीय विपद जोखिम न्यूनीकरण और व्यवस्थापन प्राधिकरण और नेपाल रेड क्रॉस सोसाइटी के सामाजिक संजाल से प्रकाशन प्रसारण होए वाला अध्यापक पूर्व अनुमान, पूर्व सूचना, चेतावनी संबंधी जानकारी लेते रह जाए। नेपाल रेड क्रॉस सोसाइटी।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
8: हरेक सामान को खरीद में 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्म को वारेन्टी साथै फ्री डेलिभरी को सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
7: स्थान राजा चोक राष्ट्रीय वाणिज्य बैंक को अगाड़ी।
8: संपर्क 97051148470।
7: सोफा हब नेपालगंज,
8: विश्वासमा नंबर एक,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।
9: का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भटिकोशी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख एजेन्डा बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकाडेमी, भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकार्यमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोशी बाढीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री सोनिम वाग्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
3: भदौको भोत्रेकोशी बाढीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सिधा सड़क सम्पर्कमा जोडिन सकेका छैनन्। नुवाकोटको उत्तरगया पब्लिक स्कूल नजिकको 300 मिटरको भिरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाका सम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउने सम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसञ्चालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको

0: हजारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यास तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सडक अवरुद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिरा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढी पीडितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नुभएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढी पीडितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजु डेढ खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नुभएको खबर पनि प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाडौँमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्लिए। कालो टोपी अनि काले चस्मा, आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाडौँ फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पृष्ठमा एमाले केन्द्रीय कमिटी निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा अर्को खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा 1 वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोडिएका दलहरूका भ्रातृ संगठनहरूको समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ, कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा 2 महिने राजनीतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएको हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसै गरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोखिम बढेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढी पहिरो र लेदोले सड़क तथा यातायात अवरुद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरुङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरुद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्रसंघले 55,000 भन्दा बढी सुडानी शरणार्थ शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ. सहायता कोष निकै

0: कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसङ्घले दिएको छ। सन् 2023 अप्रिलमा सुरु भएको युद्धले 2,00,000 बढी मानिसको ज्यान लिएको सहायता कर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसङ्घले जनाएको छ। संयुक्त राष्ट्रसङ्घले हाल करिब 1,13,00,000 मानिस यस द्वन्द्वका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपेली संघ युएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हङ्गेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागिएको थियो। अप्रिलमा पिटर म्यागरले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढाएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। आइसिसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने 1 स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार 2रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको 20 एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुङ्गिएको हो।
0: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
3: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
2: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने,
3: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
2: स्थानीय एफएम रेडियो टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने,
3: रङको संकेत बुझौँ,
2: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
3: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
2: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू,
3: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
2: नागरिकता जन्मदर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
3: घरपालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
2: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
3: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी

0: भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने धेरै नै हुने यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कमकमै छ त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
1: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
0: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटरभन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
1: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप दिने छ कि यति धेरै ठुलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नु होला भन्ने खालको पनि कुरा छ होइन, अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ त्यो राम्रो पक्ष पनि हो होइन, तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
0: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने किसिमको जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै प्यानिक भएर डर त्रास मा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन, यो चाहिँ त्यस्तो धेरै ठुलो अत्याधिक ठुलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि त्यहाँ लिने अवस्था चाहिँ रहँदैन।
2: साझा खबरको अन्त्यमा हामी एक कुराकानीसँगै साझा खबरको अन्त्यमा आइसकेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढीको आज 1 महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार,
3: वित्तीय सुशासन कायम गर्ने अर्थकै बेरुजु करिब 1.5 खर्ब, रसुवागढी नाका खोलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग,
2: सुडानबाट विस्थापित भएकाहरूमा भोकमरीको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युए सहमत, इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव,
3: र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको 2 स्थान सुधार, विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
2: हवस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य मुख्य खबरका शीर्षकहरू। मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने सम्भावना। निरन्तर वर्षाले जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन आग्रह। राप्ती नदी तटीय क्षेत्रका सशस्त्र प्रहरीको निरन्तर माइकिङ र निगरानी। कर्णालीका 10 जिल्लामा राति सवारी सञ्चालनमा रोक। बाँकीका स्थानीय तहको योजना कार्यान्वयनमा कानुनी व्यवस्था। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 8 जनाको मृत्यु। र कर्णाली प्रदेशमा 28% घरमै सुत्केरी।
1: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
2: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
2: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि स्थानमा भारी वर्षाको सम्भावना छ।
1: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
2: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
1: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
2: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
1: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
2: नेपाल रेडक्रस सोसाइटी।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 10 गते शनिबारका दिन गैरातीदेखि नेपालगञ्जमा पानी अस्ति रातिदेखि नेपालगञ्जमा पानी परिरहेको छ। नेपालगञ्जको न्यूनतम तापक्रम आज 21 डिग्री सेल्सियस र अधिकतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेका ठाउँका नदी खोलामा बाढी आएको छ। शङ्खुवासभाको अरुण पर्वतको कालीगण्डकी, लमजुङको चेपे खोला, म्याग्दीको मङ्गलघाट लगायतका नदी खोलामा ठुलो बाढी आएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यका सहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए पनि काठमाडौँ सहित देशका अरू धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुनेछ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकोले जनजीवन प्रभावित बनेको छ। बाँकीसहित देशका विभिन्न क्षेत्रमा बिहिबार लगादेखि लगातार वर्षा हुँदा जनजीवन प्रभावित बन्दै गएको छ। वर्षासँगै आएको पहिरोका कारण प्रमुख तथा ग्रामीण सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित समेत भएको छ। वर्षाका कारण बजारमा समेत दिनभर चहल पहल देखिएन। नेपालगञ्जका विद्यालय शुक्रबार वर्षाकै कारण बन्द गरिएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै बाँकेसहित 25 जिल्लामा यातायातका साधन पूर्ण रूपमा बन्द गर्न भनेको छ। बाँके जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन रूपन गिवालीले शुक्रबार बाँकेमा वर्षाका कारण क्षतिको खबर नआएको बताउनुभयो। राप्ती नदीको जलस्तर पनि सामान्य नै छ। शुक्रबार अबेर सम्म उहाँले भन्नुभयो, बाढी तथा डुबान भइहाले भने 42 स्थानमा आश्रय स्थल बनाउने गरी पूर्व तयारीमा छौँ। नेपालगञ्ज उपमहानगरपालिकाका फोकल पर्सन दिपेन्द्र श्रेष्ठले नेपालगञ्जमा वर्षाको पानीको व्यवस्थापनका लागि शुक्रबार विभिन्न ठाउँको नाला तथा ढल सफा गरिएको बताउनुभयो। जल तथा मौसम विभाग अनुसार 24-27 सेप्टेम्बरसम्म भारी वर्षाको सम्भावना रहेको समेत बताएको छ। यता निरन्तर भइरहेको वर्षाका कारण सम्भावित बाढी डुबान तथा वर्षाजन्य विपदमा पशुपन्छीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न खजुरा गाउँपालिकाले पशुपन्छी पालक कृषकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। यसैबीच बाँकेमा बिहिबारदेखि निरन्तर वर्षा भइरहँदा राप्ती नदी तथा विभिन्न खोला नालामा पानीको बहाव बढ्दै गएपछि सशस्त्र प्रहरीले तटीय क्षेत्रमा निरन्तर सचेतनामूलक माइकिङ र निगरानी गरिरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण हेडक्वार्टर बागेश्वरी बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले राप्ती नदी तथा खोलाको जलसतह बढेर बाढी र डुबानको जोखिम बढ्दै गएको छ। जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई माइकिङ मार्फत सचेत पार्नुका साथै प्रत्यक्ष निगरानी गरिरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख शस्त्र प्रहरी परीक्षक भीमबहादुर चन्दले सम्भावित विपदबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गणमाताहतका युनिटहरूलाई बिहिबार दिनभर र रातिसम्म शुक्रबार बिहानैदेखि माइकिङ मार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको बताउनु भएको छ। उता कर्णालीमा भारी वर्षाको सम्भावना देखिएपछि कर्णाली प्रदेश सरकारले बाढी पहिरो डुबान तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रदेशका 10 जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बिहिबार बसेको बैठकले शुक्रबार बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म राजमार्गमा स्थानीय सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यता दाङमा पनि अविरल वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सल्यान खण्ड सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले हिजो सूचना दिउँसो जारी गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सडक खण्डमा असोज 11 साँझ 6 बजेसम्म सवारी साधनको आवागमन निषेध गरिएको जनाएको छ। यसैबीच दाङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी पहिरो र डुबान लगायतका विपदजन्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सवारी साधनको आवागमनमा निषेध लगाएको छ र उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। बाँकीका स्थानीय तहहरूले योजना तथा बजेट कार्यान्वयनमा प्रचलित कानुन व्यवस्था पालना नगरेको पाइएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 लेखा परीक्षणपछि जारी 63 वार्षिक प्रतिवेदनमा जिल्लाका स्थानीय तहमा मध्यकालीन खर्च संरचना र आवधिक योजना निर्माणदेखि खरिद गुरी योजना तथा बजेट रकमान्तरसम्मका कमजोरी औल्याइएको हो। महालेखा परीक्षकको कार्यालयले स्थानीय तहको लेखा परीक्षणमा वित्तीय अनुशासन, कानुनको पालना, बजेट निर्माण तथा योजना कार्यान्वयनलाई प्रमुख आधार बनाउँदै आएको जनाएको छ। प्रतिवेदनका अनुसार बाँकीका बैजनाथ, जानकी, कोहलपुर, खजुरा, नेपालगञ्ज र राप्ती सुनारी लगायतका स्थानीय तहमा योजना तथा बजेट कार्यान्वयनमा समस्या देखिएका छन्। तीमध्ये अधिकांश स्थानीय तहले अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन 2074 दफा 17 अनुसार तयार गर्नुपर्ने मध्यकालीन खर्च संरचना तयार गरेका छैनन्। महालेखा परीक्षकको कार्यालयले स्थानीय तहको समग्र लेखा परीक्षणमा पनि आवधिक योजना निर्माण र त्यसलाई वार्षिक बजेट तथा कार्यक्रमसँग जोड्नुपर्ने आवश्यकता समेत औल्याउँदै आएका छन्। पश्चिम डायरीमा रसुवा बाढीबाट सम्पर्कविहीन बाँकेका नागरिकहरूको खोज तथा उद्धारको पहल।
5: धेरै नागरिकहरू चाहिँ मिसिङ हुनुहुन्छ, उहाँहरूको खोजी कार्यको लागि चाहिँ हामीले डेटाबेस प्रोफाइलिङ गर्ने, फोटोसहितको अनि त्यो माथि पठाउने अनि उहाँहरूको के छ अवस्था भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ।
0: लगायतका खबर सुनाउन आज बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
6: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
7: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
6: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
7: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
6: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
7: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
10: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
6: उपलब्ध सेवाहरू:
11: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
6: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
11: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
12: रंग बहार, रंग बहार।
13: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
12: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
12: बर्जर पेन्स।
3: यो कृष्णसार FM
4: 94 MHz, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो कुराकानी। रसुवाको भोटे कोशी बाढीमा बाँकेका करिब 27 जना नागरिक सम्पर्कविहीन भएका छन्। जसमध्ये 1 जना मात्र घर परिवारको सम्पर्कमा आएका छन्। बाँकी नागरिकको खोज तथा उद्धारका लागि बाँकेबाट उनीहरूको फोटोसहितको प्रोफाइल बनाएर सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको छ। कुराकानी गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ:
5: त्यो क्षेत्रमा, यस क्षेत्रका, बाँकी जिल्लाका, बर्दिया जिल्लाका पनि धेरै नागरिकहरू चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्यको लागि चाहिँ हामीले डेटाबेस प्रोफाइलिङ गर्ने, फोटोसहितको अनि त्यो माथि पठाउने, अनि उहाँहरूको के छ अवस्था भन्ने बुझ्ने प्रयास गरिरहेका छौँ। अब बाँकेकै पनि चाहिँ 25-27 जना मान्छेहरू छ। 1 जना चाहिँ परिवारको सम्पर्कमा आजै आएको जानकारी छ हामीलाई। यहाँ जो जो परिवारबाट डेटा लिने, उहाँहरू कहाँ काम गर्नु, उहाँहरू यात्रामा हुनुहुन्थ्यो, काम गर्दै हुनुहुन्थ्यो, सेवामा हुनुहुन्थ्यो, केमा हुनुहुन्थ्यो, उहाँहरू लास्ट लोकेसन कहाँ थियो, उहाँहरूको फोटो, यी सबै कुराहरूको सङ्कलन गर्दै हामीले चाहिँ प्रोफाइल बनाएर माथि पठाइरहेका छौँ।
14: बाँकीबाट पनि अब विभिन्न दाताहरूले सहयोग चाहिँ गरिराख्नु भएको छ, होइन? के छ अहिले बाँकीबाट रसुवा बाढी पीडितहरूको लागि के कसो चाहिँ राहतहरू सङ्कलन चाहिँ भइराखेको छ?
5: राहत सङ्कलन यहाँ हामीले गरेका छैनौँ। यो चाहिँ राहत चाहिँ नेपाल सरकारले प्रधानमन्त्री केन्द्रीय दैव प्रकोप उद्धार कोषमा नै सिधै जम्मा गर्नु भनेर आह्वान गरेका छ नेपाल सरकारले, अपिल गरेका छ। त्यही अपिल हामीले पनि गरेका छौँ, यहाँले हेर्नुभयो होला। त्यस हुनाले व्यक्तिले स्वेच्छापूर्वक लगभग आफ्नो सामर्थ्य अनुसार चाहिँ नगद सहायता चाहिँ त्यही कोषमा गरिराख्नु भएको छ, केन्द्रीय कोषमा नै। अहिले वस्तुगत सहायताको सन्दर्भमा यहाँ केही संस्थाहरूले हामीले चाहिँ केही वस्तुगत सहायताहरूको कोर्डिनेसन गर्छौँ भनेर भनेको थियो, अहिले होल्ड गर्नु छ। अहिले यहाँ वस्तुगत सहायता चाहिँ यहाँबाट चाहिँ जहाँ प्रभावित क्षेत्र छ त्यो चाहिँ दूरीका हिसाबले धेरै टाढा छ, त्यसो हुनाले यहाँबाट वस्तुगत सहायता खाद्यान्न लगायतको ढुवानी लागत चाहिँ यहाँको त्यो वस्तुको मूल्यभन्दा ढुवानी लागतै बढी पर्न सक्छ, त्यसो हुनाले त्यसलाई ख्याल गरेर धेरै चाहिँ उ गर्नु पर्दैन। यदि आएछ आवश्यक परेछ भने पछि गरौँला। अहिले चाहिँ पोखरा वीरगन्ज काठमाडौँ उपत्यकाबाट नजिक पर्या हुनाले या भैरवा हिबेन भैरवाबाट त्यसो हुनाले उतातिरबाट वस्तुगत सहायता जान सक्छ सम्भावना छ त्यो चाहिँ त्यो हिसाबले, र हामी अलिकति दूरीका हिसाबले टाढा भए हुनाले चाहिँ अहिले वस्तुगत सहायतामा धेरै उ गर्नु परेन। नगद सहायता चाहिँ देश विदेशमा रहेका सम्पूर्णलाई आह्वान गरेकै छ नेपाल सरकारले, त्यही केन्द्रीय कोषमा चाहिँ हामीले आह्वान गरेका छौँ।
14: जस्तै बाँकीबाट त्यसो सहयोग गर्नेहरूको के छ होइन,
5: अब हामीले त्यो त सिधै केन्द्रीय कोषमा भइ नै हाल्छ, रु चाहिँ आफ्नो क्षमता अनुसार कहिले 500,000 हालिराखेको देखिन्छ, यहाँ केहीले चाहिँ आज दिउँसो पनि 151,000 जम्मा गरेर एउटा चाहिँ व्यक्ति आएर चाहिँ मलाई जानकारी गराउँदै हुनुहुन्थ्यो, धन्यवाद भने। अहिले भर्खरै पनि एउटा चाहिँ व्यक्तिले चाहिँ 1,00,000 रुपियाँ जम्मा गरेर आउँदैछु भनेर भन्दै हुनुहुन्थ्यो, त्यो मौका आउनु पनि जरुरी भएन, तर उहाँहरूले चाहिँ यसो स्टुडियोको नोटिसमा होस् प्रमुख जिल्लाधिकारीलाई पनि भनेर उहाँहरूले सिधै त्यहाँ जम्मा गरेको चाहिँ रेसिप्ट या चाहिँ त्यो क्युआरको चाहिँ ऊहरू चाहिँ मलाई कपी ल्याइदिनुहुन्छ कुनैले, त्यो अनिवार्य भएन त्यो चाहिँ ल्याउनु चाहिँ।
14: जस्तै यो राहतको सन्दर्भमा जस्तै अहिले चाहिँ विपदमा छौँ होइन, विशेष गरेर प्रभावित जिल्लाका क्षेत्रका चाहिँ नागरिकहरू चाहिँ छन् होइन, अब यसो अवस्थामा राहत सङ्कलन चाहिँ गरिदिन होइन सहयोग गरिदिनका लागि यहाँले चाहिँ के भन्नुहुन्छ त?
5: होइन, मैले हिजो नै तपाईँहरूलाई अफिसियली आह्वान गरेको छु, त्यही नेपाल सरकारले जे आह्वान गरेको छ त्यही नै हो। अहिले वस्तुगत सहायताको लागि अहिले चाहिँ हतारिनु परेन, यो हामी दूरीका हिसाबले धेरै टाढा छौँ, जसको ढुवानी लागत बढी पर्छ, धेरै हाई भ्यालु छ एकदमै लो वेट छ र त्यहाँ महत्त्वपूर्ण उपयोगको त्यस्ता छन् भने सुझाउनु होला भने आज मैले, तर जुन चाहिँ खाद्यान्न लगायतको कुराहरू चाहिँ यहाँबाट त्यहाँ लानुलाई त्यो ढुवानी लागतै बढी पर्छ, त्यसो हुनाले त्यसमा धेरै वरि हुनु परेन, त्यतै चाहिँ उतै व्यवस्थापन हुन्छ। त्यस्ता केही चिजहरू छन् प्रभावित क्षेत्रमा जसको चाहिँ वेट पनि कम छ र त्यहाँ उपयोग बढी छ भने त्यस्तो पोसिबिलिटी छ, त्यस्तो चाहिँ कसैले चाहिँ त्यो ढङ्गको चाहिँ अन्वेषण गरेको छ भने त्यो चाहिँ मलाई जानकारी दिनुहोला, म माथिसँग चाहिँ कोअर्डिनेसन गर्छु। बाहेक चाहिँ अहिले वस्तुगत सहायतामा गरेन, आर्थिक सहायता त एउटै मात्रै कोष अहिले एकद्वार प्रणाली नेपाल सरकारले जुन गर्न खोजेको छ प्रधानमन्त्री केन्द्रीय दैविक उद्धार कोषमा चाहिँ त्यो चाहिँ सार्वजनिक छ, त्यसमा चाहिँ सिधै क्युआर गर्ने ब्याङ्कमा गएर जम्मा गर्ने त्यो एकाउन्टहरू छ, धेरैवटा एकाउन्टहरू त्यही नै गर्ने मेरो सबैलाई आह्वान हुन्छ। र
0: कुराकानी गर्दै बाँकीका प्रमुख जिल्लाधिकारी दिल कुमार तामाङ र शम्भु थारू। अब बाँकी समाचार, सल्यानको धारमा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको परीक्षणबाट संक्रमितको संख्या 151 पुगेको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शिविर तथा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा हालसम्म 712 जनाको परीक्षण गरिएकोमा 151 जना स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख एज्ञ बस्नेतले जानकारी दिनुभयो। संक्रमित मध्ये 31 जना महिला र 120 जना पुरुष रहेका छन्। पछिल्लो पटक धारमा गाउँपालिका 3 दुबाङका 69 वर्षीय खली खत्रीको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो। कर्णाली प्रदेशमाका घर घरमा सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्य लिए पनि चुनौती भने उस्तै छ। सरकारी तथा गैर सरकारी संस्थाको साझा प्रयासमा संस्थागत सुत्केरी हुने दर वृद्धि भए पनि घरमा सुत्केरी हुने दर भने घटेको छैन। 28% घरमै सुत्केरी हुने गरेको पाइएको छ भने संस्थागत सुत्केरी 72% पुगेको छ। स्वास्थ्य सेवा निर्देशनालयले सुरु गरेको आर्थिक वर्ष 2082-83 सम्पादित कार्यक्रमहरूको समीक्षामा कर्णालीमा घरमा सुत्केरी हुने अवस्था उस्तै रहेको जनाएको छ। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै निर्देशनालयका पब्लिक हेल्थ नर्स प्रशासक मानकुमारी गुरुङले कर्णालीमा संस्थागत सुत्केरी 72%, दक्ष जनशक्तिबाट सुरक्षित प्रतिश्रुति दर 69%, 8 पटक गर्भवती जाँच गर्ने 57%, 20 वर्ष मुनिका गर्भवती आमा 15% रहेको जानकारी दिनुभएको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
15: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
16: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
17: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363390।
18: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
19: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582894।
20: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
21: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
22: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
23: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
22: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
23: सम्पर्क 97051148470।
22: सोफा हब नेपालगञ्ज,
23: विश्वासमा नम्बर 1,
22: क्वालिटीमा सबैभन्दा बेस्ट।
24: मौसम पूर्व अनुमान सम्बन्धी के सूचना।
25: आवश्यक सतर्कता और पूर्व तैयारी अपनावे खातिर अनुरोध। नेपाल मौसम विज्ञान विभाग के अनुसार असोज 9 गते शुक्रवार से असोज 11 गते इतवार तक गंडकी और लुम्बिनी प्रदेश के कुछ स्थान में यहाँ भारी से सैगर भारी बरसात और 1-2 स्थान में यहाँ अति भारी बरसात के समेत संभावना रहा है।
24: वही मेरे के कोसी, मधेश, बागमती और सुदूर पश्चिम प्रदेश के सैगर स्थान में यहाँ भारी से भारी और कर्णाली प्रदेश के थोड़े स्थान में यहाँ भारी बरसात के संभावना रहा है।
25: भारी से सैगर भारी बरसात के कारण बाढ़, पहिरो, पहाड़ से और अन्य जगह से चाला वाला माटी बह सकत है और शहरी और तराई क्षेत्र में यहाँ डुबान के जोखिम भय कारण से आवश्यक सतर्कता अपनावे और पूर्व तैयारी के खातिर अनुरोध करा जात है। उ अवधि में यहाँ अत्यंत जरूरी न हो तो दूर और रात के समय में यहाँ यात्रा बिल्कुल न की जाए।
24: आकस्मिक बाढ़ आ सकत है। कुलवा नाला के नेरेन बस्ती पहिरो के जोखिम वाला स्थान और कुलवा नाला के किनारे बस्ती के बासिंदा लोगन सैगल चलाक रहा जाए।
25: बरसात और बाढ़ के बारे में जानकारी ले खातिर 1155 में यहाँ संपर्क करा जाए। साथेन विपद में यहाँ मदद मांगे खातिर 1234 में यहाँ नेपाल प्रहरी के हटलाइन 100 और सशस्त्र प्रहरी बल नेपाल के हटलाइन नंबर 1114 में यहाँ संपर्क करा जाए। नेपाल मौसम विज्ञान विभाग, राष्ट्रीय विपद जोखिम न्यूनीकरण और व्यवस्थापन प्राधिकरण और नेपाल रेड क्रॉस सोसाइटी के सामाजिक संजाल से प्रकाशन प्रसारण होए वाला अध्यावन पूर्व अनुमान, पूर्व सूचना, चेतावनी संबंधी जानकारी लेते रह जाए। नेपाल रेड क्रॉस सोसाइटी।
26: ओ
1: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
21: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97439799000।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बाँकीमा प्रतिनिधि सभा क्षेत्र र प्रदेशसभाको अधिवेशन पछाडि सरेको छ। अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेपछि नेपाली कङ्ग्रेस 15 महाधिवेशन जिल्ला निर्वाचन सहजीकरण समिति बाँकीको शुक्रबार बसेको बैठकले अधिवेशनको निर्वाचन प्रक्रिया एक दिन पछाडि सार्ने निर्णय गरेको छ। बैठकको निर्णयअनुसार आजका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेशसभाको अधिवेशनलाई भोलि 11 गतेका लागि सारिएको छ। स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप 2083 खुल्ला जिल्ला स्तरीय त्याकन्दो प्रतियोगिता आयोजना हुने भएको छ। फ्लोरिड एकेडेमी डुडुवा 5 बाँकीको आयोजना सेटअप त्याकन्दो डोजाइन सङ्घको सहयोग र राष्ट्रिय त्याकन्दो सङ्घ नेपालको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागि छ। नेपाली कङ्ग्रेसका प्रभावशाली नेता एवं पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले 15 महाधिवेशनमा केन्द्रीय महामन्त्रीको उम्मेद्वार बन्ने उद्घोष गर्नुभएको छ। उहाँले आसन्न महाधिवेशनमा आफू महामन्त्रीको उम्मेद्वार बन्ने गरी पार्टीका नेता तथा कार्यकर्ताहरूसँग सरसल्लाहमा रहेको स्पष्ट पार्नुभएको छ। र बाँकेको कोहलपुर नगरपालिका र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बीच आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ। आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशु सुरक्षा कार्यक्रम समेत समेटिएको कोहलपुर नगरपालिका र मेडिकल कलेज बीच उक्त सम्झौता भएको हो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठुलो पानी पर्ने सम्भावना। निरन्तर वर्षाले जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन आग्रह। राप्ती नदी तटीय क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर माइकिङ र निगरानी, कर्णालीका 10 जिल्लामा राति सवारी सञ्चालनमा रोक। बाँकेका स्थानीय तहको योजना कार्यान्वयनमा कानुनी व्यवस्था, सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 8 जनाको मृत्यु। र कर्णाली प्रदेशमा 28% घरमै सुत्केरी, बाँकीमा खुल्ला जिल्ला स्तरीय त्याकेन्द्र हुँदै। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छु। आज असोज 10 गते शनिबार 26 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट्स
10: खुला जिल्ला स्तरीय त्यागेन्द्र हुँदै
11: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
12: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
11: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
12: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
11: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
12: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
11: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
12: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
11: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
12: नेपाल रेड क्रस सोसाइटी।
13: मन पर्यो त पर्यो पर्यो।
14: जब से तुमको देखा है
15: सिंगापुर होलसेल
16: नेपालगंज सेतु विकास चोक
13: सिंगापुर होलसेल
16: नेपालगंज सेतु विकास चोक नामै काफी क्या दामी
13: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
16: मन पर्यो त पर्यो पर्यो।
15: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिंगापुर होलसेल।
16: सिंगापुर होलसेल सेतु विकास चोक अहिले जान पर्यो। हो सिंगापुर होलसेल मल नेपालगंज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिंगापुर होलसेल मल।
17: यो कृष्ण सार एफएम
18: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर।

0: त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
4: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
3: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
4: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
3: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
4: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
3: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
4: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
3: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
4: नेपाल रेडक्रस सोसाइटी।
5: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नमस्ते दाइ।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-56-56।
10: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
11: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
10: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
12: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
13: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
12: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
13: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
12: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
13: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
12: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
13: वर्षा र बाढी बारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
12: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
13: नेपाल रेड क्रस सोसाइटी।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है।
3: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक
1: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
4: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
4: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बेका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल
6: अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ।

0: साकार बनाइदिनु भएकोमा। थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टिमोट काठमाडौँ, फोन नम्बर 9861614169।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नआटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: ओएसआर डिजिटल, एन्टरटेनिङ द नेसन।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: रङ बहार, रङ बहार,
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
8: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
7: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
8: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
7: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
8: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
7: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
8: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
7: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
8: नेपाल रेड क्रस सोसाइटी।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटर द्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: on Zeno.fm and the Zeno Radio app.
4: यथावत र नेपाल र जापान बीचको खेल नतिजाविहीन नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा नेपाल खबरमा अब पुरा खबर आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतिर सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ काठमाडौँ उपत्यकासहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ अहिले मध्य र पश्चिम क्षेत्रका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ यी क्षेत्रहरूका थोरै ठाउँमा ठूलो पानी परेको छ महाशाखाका अनुसार आज बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि यथावत रहनेछ आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनीको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ लगातारको वर्षापछि नारायणी नदीमा बाढीले चेतावनीको तह पार गरेको छ आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढीको तह 7.49 मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ नारायणीमा 7.3 मिटरलाई चेतावनी र 9 मिटरलाई खतराको तह मानिन्छ नारायणीको जलाधार क्षेत्रका तिर्सुली मर्स्याङ्दी दरमखोला कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेको छ तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पस्दा बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् सुस्ता गाउँपालिका 5 सुस्ताको थारूटोलका घर परिवार बाढीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तका आश्रय लिएका छन् प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार थारूटोलकामा केही घरमा बाढी पसेपछि त्यहाँ रहेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् राप्ती नदीले राप्ती सोनारीको 2 नम्बर ओडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुन सक्ने बाढीजन्य विपद सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको बताउनुभयो यस्तै सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएको आज बिहान 6 बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेन्ड 3,16,795 क्युसेक मापन भएको छ जलसतह निकै माथि पुगेपछि 43 ढोका खोलिएको हो हिजो दिउँसो पानीको बहाव प्रति सेकेन्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो कोशी ब्यारेजमा 56 ढोका रहेका छन् जलसतह निरन्तर बढिरहेकोले सप्तकोशीको आसपासका बासिन्दालाई आवश्यक सतर्कता अप्नाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने जस्ता गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ यसैबीच लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजोदेखि नै बन्द छन् काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग बिपी राजमार्ग र कान्ति लोकमातमा पहिरोका कारण गाडी चल्न सकेका छैनन् राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ त्रिभुवन राजपथमा चाप बढेको छ भने समय तालिका मिलाएर गाडीको आवत जावत व्यवस्थापन गरिएको छ वर्षाले काठमाडौँ जोड्ने मुख्य सडक बन्द भएपछि खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्तिमा निकै समस्या भएको छ लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला अहिले परेको पानीले थप समस्या पारेको हो। काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ति भोग्नु परेको छ। पेट्रोल, डिजल र हवाई इन्धन आपूर्तिमा खासै समस्या नभए पनि ग्यास ढुवानीमा समस्या रहेको आयल निगमले जनाएको छ। तर जतिसक्दो धेरै ग्यास बजार पठाउनका लागि प्रयास भइरहेको निगमको भनाइ छ। यस्तै लगातारको वर्षाले तरकारी ढुवानीमा पनि समस्या भएको छ। काठमाडौँमा तरकारी भित्रने मुख्य सडक पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकेको हो। तरकारीको आयात घटेपछि भाव निकै महँगो भएको छ। खाद्यान्न आपूर्तिमा भने तत्काल कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
7: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। रसुवाको भोटेकोसी नदीमा बाढी आएको आज 1 महिना भएको छ। गएको भदौ 10 गते बाढीले रसुवा, नुवाकोट, धादिङका विभिन्न ठाउँमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्य विवरण अनुसार बाढीबाट 1,453 जनाको ज्यान गएको छ, 5,285 जना अझै बेपत्ता छन्। यसैगरी 13,000 धेरैको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावितलाई आश्रय स्थलमा राखिएको छ। बाढीबाट 4,28,28 करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52 करोड रुपियाँ आवश्यक पर्ने सरकारको अनुमान रहेको छ। विनाशकारी बाढीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 MW क्षमताका 13 जलविद्युत आयोजना र 24 MW 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यस्तै 69 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीबाट 8,300 घर परिवार र झन्डै 40,000 जनसङ्ख्या प्रभावित भएका छन्। बाढीबाट जनधनमा भएको क्षतिको विस्तृत र यकिन तथ्याङ्क अझै आइसकेको छैन। पूर्वाधार विकास मन्त्रालयले यसबारे अध्ययन भइरहेको जनाएको छ। क्षतिको विस्तृत प्रतिवेदन आए लगत्तै पुनर्स्थापना र पुनर्निर्माण केन्द्रित काम गर्ने सरकारको योजना छ। यस्तै प्राकृतिक विपदमा बेपत्ता भएकालाई मृत्यु भएका व्यक्ति सरह राहत दिने र मृत्यु दर्ता पनि गर्ने गरी सरकारले कानून संशोधन प्रक्रिया अघि बढाएको छ। अब विदेशको खबर। इरानले मध्यपूर्वमा चलिरहेको द्वन्द अन्त्य गरी हर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिका समक्ष नयाँ प्रस्ताव अघि सारेको छ। इरानी विदेश मन्त्री सैयद अफसा अब्बास अराघाचीका अनुसार इरानले अमेरिकालाई 1 हप्ताभित्र स्टेट अफ हर्मुज खोल्ने प्रस्ताव गरेको हो। न्युयोर्कमा पत्रकारसँगको कुराकानीमा अराघाचीले आवश्यक शर्तहरू पूरा भएमा मात्रै यसो गर्न सकिने बताउनु भएको छ। उहाँका अनुसार ती शर्तहरू गएको जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र अर्थात् एमओयूमा समावेश छन्। यो योजना कतार मार्फत अमेरिकालाई बुझाएको जानकारी दिँदै अराघाचीले अब विकल्प अमेरिकाको हातमा रहेको बताएको बीबीसीले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसङ्घको 81 महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अटेर गरेमा ध्वस्त पार्नेसम्मको चेतावनी दिनुभएको थियो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले पनि खाडीमा रहेका इजरायली र अमेरिकी अखडाका साथै अमेरिकाका अरब खाडीका सहयोगी देशहरूमाथि आक्रमण गर्नुका साथै स्टेट अफ हर्मुज बन्द गर्दै आएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। बिहान वर्षाले ढिला खेल सुरु हुँदा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। जापानका लागि रियो साकुरानी, थोमस इब्राहिम, ताकाहासी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान 1-1 विकेट लिए, तर फेरि पनि पानी परेपछि खेल नियमित हुन सकेन। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। अफगानिस्तान 2 खेलमा 2 अङ्कका साथ उपविजेता बन्यो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ भने अफगानिस्तानले भारतसँग खेल्ने भएको छ। आजै मलेसिया र ओमान बीच पनि खेल हुँदैछ। एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो 4 सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेको छैन। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने, पूर्वमा कम हुँदै जाने, सोमबारदेखि देशका धेरैजसो ठाउँमा मौसम सुधार हुने, सप्तकोशी नारायणीसहितका नदीमा बाढी, कोशी ब्यारेजका 43 ढोका खोलियो, माछा मार्ने अनि दाउरा टिप्ने काम नगर्न आग्रह, भोटेको सिबाडीको आज एक महिना पुग्यो। खोज उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको तयारी। स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका समक्ष इरानको साथ दिने नयाँ प्रस्ताव। आवश्यक शर्तहरू पूरा हुनुपर्ने अडान यथावत। र नेपाल र जापान बीचको खेल नतिजाविहीन। नेपाल समूह विजेता भन्दै क्वार्टर फाइनलमा।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

नमस्कार, रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा तपाईँहरू सम्पूर्ण श्रोता एवं भाइ बहिनीहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म प्रसारण हुने कार्यक्रम बाल प्रतिभा हो। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म प्रसारण हुन्छ र तपाईँ कार्यक्रम बाल प्रतिभा पछि नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मेरो आवाज तपाईँहरू माझ र तपाईँहरूको आवाजमा माझ पुर्याउन मद्दत गर्दै हुनुहुन्छ मलाई प्राविधिक कक्षबाट विनुजीले भनी अन्यमा छु म तपाईँको कार्यक्रम प्रस्तुता अर्जुन। र भाइ बहिनीहरू, हामी शनिबार विशेषमा छौँ र शनिबार विभिन्न शनिबार फरक फरक श्रृङ्खला लिएर हामी आउने गर्छौँ। त्यसै अन्तर्गत आज हामी तपाईँको कल लिनेछौँ, फोन कल 0184-1522 नम्बर यहाँको लागि खुल्ला छ, फटाफट नम्बर डायल गर्नुहोला 0184-1522। र कार्यक्रम बाल प्रतिभाको उद्देश्य तपाईँहरूभित्र रहेका प्रतिभाहरूको उजागर गर्ने, धेरैभन्दा धेरै श्रोताहरू माझ पुर्याउने र जतिसक्दो तपाईँहरूको प्रतिभा भित्रबाट हेर्न लायक बनाउने र आफ्नो विश्वास भएर तपाईँहरूको प्रतिभा प्रस्तुत गर्न लायक बनाउने हाम्रो उद्देश्य हो। त्यो भएर तपाईँहरूमा पनि प्रतिभा छ र 18 वर्ष क्रस नगरेका साना भाइ बहिनीहरू हुनुहुन्छ भने 0184-1522 नम्बरमा कल गरेर हामी माझ आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0184-1522। र हामीले कार्यक्रमको बारेमा अरू पनि जानकारी गराउनु पर्दा हामी विभिन्न श्रृङ्खलामा फरक फरक प्रस्तुति लिएर आउने गर्छौँ। कुनै श्रृङ्खलामा हामी भाइ बहिनीहरूलाई स्टुडियोसम्म निम्ति आएर उहाँहरूको प्रतिभा सुन्ने गर्छौँ भने विभिन्न विषयवस्तुमा विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरू ल्याएर उहाँहरूसँग कुराकानी गर्ने गर्छौँ, भाइ बहिनीहरूको व्यावहारिक कुराहरूसँग दैनिकी कुराहरूसँग सम्बन्धित टपिकहरूमा। र त्यसै क्रममा कुनै कुनै श्रृङ्खलामा हामी कल पनि लिने गर्छौँ यहाँहरूको। त्यसै क्रममा आज हामी कल नै लिनेछौँ, 0184-1522 नम्बर खुल्ला नै छ, तपाईँ नम्बर डायल गर्दै गर्नुहोस् 0184-1522। हामी छोटो गीतबाट शुभारम्भ गर्छौँ अहिलेको लागि छोटो बाल गीत। यो छोटो बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा, तपाईँले रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू एवं श्रोताहरू। र कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ भन्ने कुरा मैले सुरुमै जानकारी गराइसकेको छु। र अब तपाईँहरू फटाफट नम्बर डायल गर्नु 0184-1522 यो नम्बर यहाँको लागि खुल्ला नै छ, फटाफट नम्बर डायल गर्नु 0184-1522। यहाँभित्र रहेका प्रतिभाहरू छन् भने हामीसँग जोडिएर कल गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसैको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो, त्यो भएर कल गर्नु 0184-1522 नम्बर खुल्ला नै छ। र नेपालगञ्जको आजको मौसम जानकारी गराउनु पर्दा पानी परिरहेको छ थोर थोरै भाइ बहिनीहरू, र सिमसिमे पानी परिरहेको छ र अलिअलि चिसो छ, त्यो घाम चाहिँ छैन, खासै गर्मी छैन नेपालगञ्जमा आज चाहिँ, र त्यो मौसम आजको नेपालगञ्जको छ भाइ बहिनीहरू। र तपाईँ पनि कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, जोडिनुहोस् हामीसँग र आफ्नो हालखबर, आफ्नो गाउँठाउँको अवस्था के छ, अहिले बर्खाको मौसम छ र कहाँ कस्तो छ भन्ने कुरा जानकारी गराउनुहोस् र प्रतिभाहरू पनि सुनाउनुहोस्। त्यसको लागि नम्बर खुल्ला नै छ 0184-1522, फटाफट नम्बर डायल गर्नुहोस्। र भाइ बहिनीहरू, अब आजभन्दा लगभग 6-7 दिनपछि हाम्रो जनै पूर्णिमा रक्षाबन्धन पनि आउँदैछ, त्यसको पनि तयारी गर्दै हुनुहुन्छ विभिन्न भाइ बहिनीहरू, हामीभन्दा अग्रज दाइ दिदीहरूले, विशेष दिदीहरूले तयारी गर्दै हुनुहुन्छ रक्षाबन्धनको। सो सबैजनालाई शुभकामना दिन चाहन्छु रक्षाबन्धनको, र अन्त्यमा पनि हामी शुभकामना दिनेछौँ, शुभकामना सन्देश छोड्नेछौँ यहाँहरूको लागि। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोस् 0184-1522 नम्बर यहाँहरूको लागि खुल्ला नै छ। र अरू पनि यहाँहरूलाई महत्त्वपूर्ण जानकारीहरू गराउनु पर्दा हामी विभिन्न तपाईँहरूले कल नगरेको खण्डमा विभिन्न जानकारीहरू लिएर यहाँहरूमा जाउनेछौँ र जानकारीहरू गराउनेछौँ, यहाँहरू पनि नम्बर त डायल गर्दै गर्नुहुने नै छ। र छोटो जानकारी गराउनु पर्दा अहिलेको अवस्थामा सामाजिक सञ्जालमा निकै भाइरल भएको घटना छ एउटा हाम्रो 12 जिल्लाको, सबै भाइ बहिनीहरू एवं श्रोताहरूले देख्नु नै भएको थियो त्यो घटना, एकदम क्रूर घटना, एकदम गैर मानवता खालको घटना हो त्यो, पक्कै पनि त्यस्तो गर्ने मान्छेलाई कस्तो अलिकति पनि ऊ लागेन होला होइन भाइ बहिनीहरू, पक्कै पनि यो विरुद्ध हामी सबैजना उभिनुपर्छ। जुन घटना घट्यो गरिमा चौधरी बहिनीसँग जे जस्तो भयो त्यो पक्कै पनि जे नहुनुपर्ने त्यही भयो, र पक्कै पनि नराम्रो नै भएको हो त्यो, त्यही भएर हामी यो विरुद्ध यस्ता कुराहरू यस्ता कुकृतिहरूको विरुद्धमा हामी सबैजना उभिनुपर्छ र समाजमा जस्ता घटनाहरू घटिरहेका छन् यो घटना पक्कै पनि घट्नु हुँदैन भन्नेतिर सरकारको पनि ध्यान जानुपर्छ भाइ बहिनीहरू। र सबैजनाले आवाज उठाउँदै हुनुहुन्छ सामाजिक सञ्जालमा, यो घटना छरपष्ट छ र सबैजनाको आवाज आइरहेको छ, सबैजनाले आवाज उठाउनुहुन्छ, कडाभन्दा कडा कारवाही हुनुपर्छ दोषीले, पक्कै पनि हामी पनि त्यही चाहन्छौँ, दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ भाइ बहिनीहरू एवं श्रोताहरू, त्यो पक्कै पनि राम्रो कुरा होइन। र एउटा 3 वर्षको बालिकामाथि यस्तो गर्नु पक्कै पनि त्यो अझै कस्तो एकदम नराम्रो नै हो त्यो,
र पक्कै पनि हामी यसको विरोध गर्छौँ सम्पूर्ण टिमले हाम्रो, र यो राम्रो पनि होइन भाइ बहिनीहरू। त्यही भएर फटाफट सबैजनाले आवाज उठाउनुपर्छ आफ्नो ठाउँबाट भाइ बहिनीहरू, र सबैजनाले आवाज उठाउनु पनि भइरहेको छ, उठाउनुपर्छ। र सरकारलाई म के भन्न चाहन्छु भने, यदि कानुनमा छैन भने कानुन बनाएर भए पनि दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ। र उमेरको कारणले र विभिन्न प्रभावको कारणले उसलाई छोड्नु हुँदैन, दोषीलाई उम्किन दिनु हुँदैन, दोषीले कारवाही गर्नुपर्छ भन्ने हाम्रो धारणा भाइ बहिनीहरू। र अहिले कालिक फटाफट नम्बर डायल गर्नु 0115 1122 कि हामीले छोटो 12 जानकारी गरायौँ भाइ बहिनीहरू। यस्ता घटना तपाईँ पनि आफ्नो आफ्नो समाजमा छरछिमेकमा घट्न नदिनु होला, र यसप्रति सबैजना जिम्मेवार हुनुपर्छ, यसप्रति सबैजना अग्रसर हुनुपर्छ, ध्यान दिनुपर्छ सबैजनाले। र यो घटना पक्कै पनि घट्न दिनु हुँदैन भाइ बहिनीहरू, यसप्रति सबैजना हामी चलाक रहनेछौँ, होसियार रहनेछौँ भन्ने पनि म पूर्ण विश्वास यहाँलाई गराउन चाहन्छु। र यहाँहरू पनि चलाक हुनुहुनेछ, होसियार हुनुहुनेछ, र कसैलाई यस्तो भएको खण्डमा सबैजनाले मिलेर एकजुट भएर आवाज उठाउनुहुन्छ भन्ने पूर्ण आशा छ भाइ बहिनीहरू। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0115 1122 नम्बर यहाँको लागि खुल्ला नै छ। हामी तपाईँहरूमा आज आएका छौँ रेडियो कृष्णचार एफएम 94.5 स्टुडियोबाट बोलिरहेका छौँ, नेपालको स्थित बिलासपुरको रेडियो कृष्णचार एफएमको स्टुडियोबाट हामी बोलिरहेका छौँ अहिले। र हाम्रो कार्यक्रम भिडियोमा पनि अपलोड हुनेछ भाइ बहिनीहरू, कार्यक्रम सकिसकेपछि हाम्रो फेसबुक पेज र रेडियो कृष्णचार एफएम 94.5 युट्युब च्यानल छ, सोही च्यानल र फेसबुक पेजमा हाम्रो भिडियो अपलोड हुनेछ। कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट छोड्न सक्नुहुन्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। र योभन्दा अगाडिका श्रृङ्खलाहरूमा पनि प्रतिक्रियाहरू सबैजनाको आइरहेको छ, राम्रै प्रतिक्रियाहरू छ, र सब प्रतिक्रियाहरूलाई मनन गर्दै हामी कार्यक्रमलाई अझ अगाडि बढाउने, अझै राम्रो गर्ने जमर्को गर्दैछौँ भाइ बहिनीहरू श्रोताहरू। त्यही भएर तपाईँहरू अझै पनि हाम्रो लागि सल्लाह सुझाव तपाईँहरूको धेरै महत्त्वपूर्ण हुनेछ, धेरै खाँचो छ सल्लाह सुझावको। त्यही भएर सल्लाह सुझाव छन् भने हामीमा छोड्न सक्नुहुन्छ, त्यसको लागि पेजमा गएर र हाम्रो युट्युब च्यानलमा गएर कमेन्ट बक्समा छोड्नुहोला। त्यसै गरी कार्यक्रम सकिसकेपछि प्रत्यक्ष कलमै जोडेर पनि आफ्नो सल्लाह सुझाव एवं प्रतिक्रिया छोड्न चाहनुहुन्छ भने 0115 1122 नम्बरमा कार्यक्रम सकिसकेपछि छोड्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगञ्जमा रहनुभएका भाइ बहिनीहरू हुनुहुन्छ, हाम्रो स्टुडियोको वरिपरि हुनुहुन्छ र नजिकै हुनुहुन्छ, आउन भ्याउनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0115 1122 कल गरेर, त्यसै गरी हामी कार्यक्रमको अन्त्यमा अर्को पनि नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रत्यक्षरत रहनुहोला भाइ बहिनीहरू। अहिलेको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0115 1122 र टेलिफोनमा कल आज सुनसान छ भाइ बहिनीहरू, खासै कलहरू आइरहेको छैन, तर पक्कै पनि योभन्दा अगाडिको श्रृङ्खलामा हाम्रो टेलिफोनमा केही समस्या थियो, योचोटि समस्या छैन, फटाफट नम्बर डायल गर्नुहोस्, पक्कै पनि यहाँहरूसँग कुराकानी हुने नै छ। अब नेटवर्कको समस्या भएको खण्डमा त हामी भन्न सक्ने छैनौँ, नभए यहाँहरूसँग पक्कै पनि कुराकानी हुनेछ। र नेपालभन्दा पानी परिरहेको छ भन्ने कुरा मैले भन्दा अगाडि नै जानकारी गराएको छु, त्यो भएर मौसमको कारणले यदि कुराकानी हुन सकेन भने त्यसको लागि हामी असमर्थ हुनेछौँ कुराकानी गर्न, तर पनि प्रयास जारी राख्नुहोस्। प्रयास नै सबभन्दा ठुलो कुरा हो, प्रयास गर्नुभयो भने पक्कै पनि यहाँहरूको प्रयास सफल नै हुनेछ भन्ने हामी पूर्ण आशावादी छौँ। त्यही भएर फटाफट नम्बर डायल गर्नुहोस् 0115 1122। तपाईँ नम्बर डायल गर्दै गर्नुहोस् 0115 1122। हामी अब छोटा व्यापारी बस्छौँ र बालगीत सुनिसकेपछि आउनेछौँ, सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै पनि नजानु होला है भाइ बहिनीहरू। है छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण चार एफएम 94.5 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्ण चार एफएम 94.5 MHz, त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.np, हाम्रो पत्र एप्स नेपाली पत्र एप्स र रेडियो कृष्ण चार एफएम 94.5 MHz अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ, र यो कार्यक्रममा भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ, 0115 1122 नम्बर खुल्ला नै छ यहाँहरूको लागि भनी मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भनी, अनि म छु म तपाईँ कार्यक्रम प्रस्तोता अर्जुन। र भाइ बहिनीहरू अहिले हामी नेपालगञ्जको बेलासपुर स्थित रेडियो कृष्णचारको स्टुडियोबाट पुगिरहेका छौँ, र अब भाइ बहिनीहरूले फटाफट नम्बर डायल गर्नु 0115 1122 नम्बर यहाँको लागि खुल्ला नै छ, कल गर्नुहोस् र यहाँहरूमा रहेका प्रतिभाहरू छन् गजल कविता मुक्तक चुट्किला त्यसै गरी विभिन्न स्पिचहरू र सिङ्गिङहरू गर्नुहुन्छ भने कल गरेर हामीमा आज आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, त्यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0115 1122। यो नम्बर यहाँको लागि खुल्ला नै छ र खुल्ला भइसकेको छ पक्कै पनि, र अहिलेको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0115 1122। र भाइ बहिनीहरू हाम्रो कार्यक्रम सकिसकेपछि युट्युब र फेसबुक पेजमा पनि कार्यक्रम हाम्रो अपलोड हुनेछ भिडियोमा, त्यहाँ जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि
कमेन्ट बक्समा गएर सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला। यहाँको सल्लाह सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्नमा मद्दत गर्नेछ र अझै पनि कार्यक्रम उत्कृष्ट बनाउनमा सहज हुनेछ। त्यही भएर हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट छोड्न सक्नुहुन्छ। त्यसै गरी प्रत्यक्ष कलमै पनि कुराकानी गरेर आफ्नो कमेन्ट कार्यक्रमको बारेमा सल्लाह सुझाव एवं प्रतिक्रिया दिन चाहनुहुन्छ भने सुनेकासी तर्फमा बेसको नम्बरमा कार्यक्रम सकिसकेपछि सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममा आएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। नेपालगञ्जको वरिपरि रहेका भाइ बहिनीहरू हुनुहुन्छ, नेपालगञ्जमा बस्ने भाइ बहिनी नजिकै हुनुहुन्छ भने यहाँहरूले हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत रहनुहोला। अहिलेको लागि भने नम्बर डायल गर्नुहोस् 0184152 नम्बर यहाँको लागि खुल्ला छ। कल गर्नुहोस् र यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने फटाफट कल गरेर सुनाउन सक्नुहुन्छ। र भाइ बहिनीहरू, अहिले धान सबै ठाउँमा रोपिसकिएको छ र अर्को समस्या हाम्रो के छ भने मल नपाइने। पक्कै पनि यो सबै ठाउँमा समस्या छ, समग्र नेपालकै समस्या हो यो। सम्पूर्ण किसानहरूले यो निकै पीडा भोग्नु परिरहेको छ अहिले मलको कारणले। र पक्कै पनि मल नै भएन भने उब्जनी गर्न असहज हुनेछ किसानहरूलाई। जति दुःख गरे पनि, जति लगानी गरे पनि मल भएन भने पक्कै पनि उत्पादनमा कमी आउनेछ, उत्पादनमा ह्रास आउनेछ। त्यो भएर यसप्रति पनि सरकारको ध्यान दिन जरुरी छ। हाम्रो उद्योग मन्त्री हुनुहुन्छ, उहाँको पनि ध्यान दिन जरुरी छ। र किन मल आइरहेको छैन, मलको व्यवस्था गर्नुपर्ने हुनसक्छ, पक्कै पनि हुनुपर्दछ। त्यो भएर यसको लागि यसप्रति ध्यान दिनुपर्ने हुन्छ र ध्यान जाओस् पनि। र यसको लागि पनि हामीले आवाज उठाउनुपर्छ। पक्कै पनि धेरै पीडा भोगिराख्नु भएको छ किसानहरूले। यत्रो दुःख गरेर रोप्नुभयो धानहरू र रोपे तान पनि अब त्यसको केही फाइदा छैन। अझ त नेपालमा अहिले पानी परेर अलि सहज भएको छ, एउटा राहत महसुस भएको छ किसानहरूलाई। नत्र योभन्दा अगाडिका केही दिनभन्दा अगाडि पानी पनि पर्थेन, एकदम खटी जस्तो भएको थियो। त्यो भएर मलको समस्या छ, मलको समस्या समाधान होस्, छिटै समाधान होस् र यसप्रति हामी विश्वस्तम समाधान हुन्छ भन्ने कुरा र पूर्ण आशावादीतम समाधान हुन्छ नै भन्ने कुरा, त्यो भएर छिटोभन्दा छिटो समाधान होस् भन्न चाहन्छु। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोस् 0184152 नम्बर यहाँको लागि खुल्ला नै छ र नम्बरमा कल गरेर हामीसँग जोडेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। र आउँदै गरेको रक्षाबन्धन पक्कै पनि एउटा दिदी र भाइको सम्बन्ध जोडिएको छ, गाँसिएको छ सम्बन्ध। र रक्षाबन्धनले पनि धेरै प्रभाव पार्छ र धेरै यसको महत्त्व छ, धेरै कारणले महत्त्व छ पक्कै पनि भाइ बहिनीहरू। र एउटा हर्ष उल्लासका साथ, एउटा उमङ्गका साथ यो पर्व हामीले मनाउनेछौँ पक्कै पनि। अब आउने भदौ 12 गते शुक्रबारको दिन परेको छ रक्षाबन्धन र यसको लागि सम्पूर्ण दाई सम्पूर्ण दिदीहरू बहिनीहरूले तयारी गर्दै हुनुहुन्छ आफ्नो भाइहरू दाईहरूलाई बाँध्नको लागि। पक्कै पनि रक्षाबन्धन भनेको एउटा धागोको नाता नभइकन, धागोको नाता त हो नै पक्कै पनि र एउटा सम्बन्ध पनि हो। र मान्छेले भन्छन् रगतको नाता नभए पनि हामीसँग मनबाट एकअर्काप्रति माया छ, सम्मान छ र हामीले एकअर्कालाई आफ्नो दिदीबहिनी सोध्छौँ भने पक्कै पनि रगतकै नाता हुनुपर्छ भन्ने केही पनि छैन भाइ बहिनीहरू र अन्य श्रोताहरू। त्यो भएर रक्षाबन्धन आउँदैछ र सबैजनालाई राम्रोसँग मनाउनु होला फेरि पनि भन्न चाहन्छु। र यसको लागि फटाफट नम्बर डायल गर्नुहोस् 0184152 नम्बर यहाँको लागि खुल्ला छ। र आज कल पक्कै पनि आइरहेको छैन र समस्या केही न केही हुनसक्छ कल नआउनुको। तपाईँ कल गर्नुहोस्, म अब छोटो प्रतिभा नै सुनाउँछु यहाँहरूको लागि, किनकि धेरै बोलेर पनि फाइदा छैन। पक्कै पनि भाइ बहिनीहरूलाई खोलो लाग्न सक्छ। कार्यक्रमको नाम भनेको बाल प्रतिभा हो र बाल प्रतिभा भइसकेपछि पक्कै पनि प्रतिभा नै र यस्तो आउनुपर्दछ, प्रतिभा नै आउनुपर्ने हुन्छ। त्यो भएर म पनि आफ्नो छोटो प्रतिभा सुनाउँछु। तपाईँ भने तपाईँमा पनि प्रतिभा छ भने 0184152 नम्बरमा कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। म जस्तै अहिले म सुनाउन गइरहेको छु। ओके, अहिलेको लागि मेरो प्रतिभा यसरी छ, सुन्नु होला है त। कुरेर प्रेम पत्र मायालुलाई दिन किन किन सक्दिन।

छाया तिम्रो माया मा माया मा माया मा मत पर छाया।

ओके ये तीन अगले को लागी हो मेरा छोटा प्रतिभा कस्तो लागे हो पके बने सलाह सब एवं प्रतिक्रिया दिन होला है त हेलो भाई बहिनीहरू यस्तै गरी तपाईँहरूमा पनि प्रतिभा छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला नै छ फटाफट नम्बर डायल गरेर 0115 125 को नम्बरमा कल गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर प्रतिभा छन् भने सुनाउन सक्नुहुन्छ त्यसको लागि टेलिफोन खुल्ला नै छ फटाफट नम्बर डायल गर्नुहोला र तपाईँहरू नजोडिए तापनि हामी विभिन्न टपिकहरूमा यहाँहरूलाई सल्लाह सुझाव दिनेछौँ विभिन्न यहाँहरूलाई महत्त्वपूर्ण कुराहरूको जानकारी दिनेछौँ भाइ बहिनीहरू त्यसै गरी विभिन्न प्रतिभा सुनाएर पनि मनोरञ्जन गराउनेछौँ बाँकी हाम्रो नियमित गीतहरू त बजिरहेको नै हुन्छ विज्ञापनपछि यो छँदैछ भाइ बहिनीहरूको लागि तर तपाईँहरूको खाँचो छ हामीलाई तपाईँहरू नै हाम्रो कार्यक्रमको मुख्य स्रोत हो तपाईँहरू नै आउनुभयो भने हाम्रो कार्यक्रम एकदम राम्रो हुनेछ किनकि भाइ बहिनीहरूको लागि नै भन्नु तयार पारेको कार्यक्रम बालप्रतिभा भएको भएर हाम्रो बालबालिकाहरू यानि कि भाइ बहिनीहरू आउनु भएन भने पक्कै पनि कार्यक्रम खल्लो हुनेछ त्यही भएर नम्बर डायल गर्नु 0115 125 यो नम्बर खुल्ला नै छ यहाँहरूको लागि र यहाँहरू स्टुडियोसम्म पनि आउन सक्नुहुन्छ पक्कै पनि स्टुडियोसम्म आउनुको लागि पनि यहाँहरूको लागि अफर छ पक्कै पनि एउटा राम्रो प्लेटफर्म छ यो प्लेटफर्मको सदुपयोग गर्नुहोला भाइ बहिनीहरू नेपाल गन्जमा रहनुभएका भाइ बहिनीहरूले त्यसको लागि कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ हामीसँग जोडेर त्यो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र पक्कै पनि जुन प्लेटफर्म यहाँहरूलाई छ त्यसको सदुपयोग गर्नुहुनेछ र एउटा प्रतिभा छ भने स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ पक्कै पनि प्लेटफर्मको खोजीमा हुनुहुन्छ म पनि गीत गाउन जान्छु मसँग पनि प्रतिभाहरू छ गजल मुक्त चुटकिला कविताहरू लेख्छु र स्पिकहरू दिन्छु भन्ने लाग्छ स्पिचहरू दिन्छु भन्ने लाग्छ भने पक्कै पनि स्टुडियोसम्म आएर पनि प्रतिभा सुनाउन सक्नुहुन्छ त्यसको लागि कार्यक्रम अझैसम्म सुन्नुहोला र अहिलेको लागि नम्बर डायल गर्नु 0115 125 नम्बर खुल्ला नै छ र भाइ बहिनीहरू हामी अनलाइनका माध्यमहरू त्यसै गरी एफएम फ्रिक्वेन्सी रेडियो कृष्ण चार एफएम चरण मेगाहर्ट्जको तरङ्ग मार्फत हामी बोलिरहेका छौँ अहिले जसै गरी मलाई प्राविधिक कक्षबाट साथी दिनुहुन्छ बिनुजीले भन्ने अनिहरूमा चाहिँ म तपाईँ कार्यक्रम प्रस्तुत अर्जुन र कार्यक्रम हाम्रो भिडियोमा पनि अपलोड हुनेछ कार्यक्रम सकिसकेपछि जस्तो लाग्छ त्यसै सुझाव एवं प्रतिक्रियाको लागि कार्यक्रम सकिसकेपछि भिडियो अपलोड गर्नेछौँ त्यहाँ गएर कमेन्ट बक्समा कमेन्ट छोड्न सक्नुहुनेछ भाइ बहिनीहरू तपाईँ नम्बर डायल गर्दै गर्नुहोस् 0115 125 अब हामी छोटो व्यापारिक विश्राममा जान्छौँ र छोटो व्यापारिक विश्राम बालगीत सुनिसकेपछि पुनः आउनेछौँ सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम छोडेर कतै नजानुहोला है त भाइ बहिनीहरू अहँ यो छोटो बालगीत पछि पुनः यहाँलाई स्वागत छ रेडियो कृष्ण चार एफएम चरण मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा कार्यक्रम बाल प्रतिभामा तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण चार एफएम चरण मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा र हामी पहिला कुराकानी गर्छौँ कोही भाइ बहिनीहरू हामीसँग उपस्थित हुनुहुन्छ हेलो हजुर नमस्ते कहाँबाट को हुनुहुन्छ यहाँको शुभ नाम अहँ जाजरकोटदेखि ममता सिंह के छ ममता हालखबर तपाईँको मेरो पनि एकदम ठिक छ र कस्तो छ मौसम अहिले जाजरकोटतिरको अहँ घाम लागिरहेछ हाम्रो यता चाहिँ पानी परिरहेछ अस्ति कल गर्दा पानी परिरहेको थियो मैले पानी पठाइदिनु भनेको थिएँ पानी पठाउनु भएको थियो होइन पक्कै पनि त्यही प्रभाव परेर पानी परिरहेको छ अहिले नेपालगञ्जमा अनि के छ कस्तो छ तपाईँको हालखबर कस्तो चल्दैछ तपाईँको पढाइ अँ भोलिदेखि स्कुल जाने अनि के छ नि अरू तयारी शनिबारको आज बिदा पनि छ अनि भोलि पनि बिदा होला नि ए सन्डे स्कुल लाग्न थालेको छ अहिले ओके अनि ममता अहिले 10मा पढ्दै हुनुहुन्छ होइन अँ यासी आउँदैछ ममता राम्रोसँग पढ्नु होला र प्रतिभा के सुनाउनुहुन्छ नि आज ओके गीत सुनाउनुहुन्छ सुरु गर्न सक्नुहुन्छ रेडी 1 2 3 गो

0: निकै मिठो आवाजमा मिठो गीत गाउनुभयो, यसको लागि धेरै धेरै धन्यवाद ममताजी। र तपाईँले कहिलेबाट गीत गाउन थाल्नु भएको हो नि? यस्तो राम्रो गीत गाउनुहुन्छ। अँ, सानैदेखि गीत गाउनुहुन्छ, निकै राम्रो आवाज छ तपाईँको। यस्तै गरी गाउँदै जानुहोला आगामी दिनमा, र तपाईँले अझै प्रगति गर्नुपर्छ, अझै राम्रोसँग गीत गाएर अगाडि बढ्नुपर्छ है त। अनि ममताले हाम्रो कार्यक्रम कतिको सुन्नुहुन्छ? आइसकेपछि मेरो कार्यक्रममा फर्स्ट कल जब तपाईँले कल गर्नुभयो, मैले तपाईँलाई चिनिसकेको थिएँ। पक्कै पनि ममता हाम्रो पुरानो श्रोता हुनुहुन्थ्यो, पुरानै कलर हुनुहुन्थ्यो, पहिलादेखि नै कल गर्नुहुन्थ्यो भन्ने कुरा। र यो बिचमा कार्यक्रम ग्याप भएर ममताजी पनि कार्यक्रम जस्तै उहाँ पनि हराउनु भएको थियो नि, होइन? पक्कै पनि धेरै धेरै धन्यवाद कल गर्नुभयो यसको लागि। र अब हामी कार्यक्रममा बाट तपाईँबाट छुट्टिनु पर्ने हुन्छ, अन्त्यमा सम्झना सन्देश राख्न सक्नुहुन्छ। धन्यवाद। हवस् त, नमस्ते, बाई बाई। उहाँ हुनुहुन्थ्यो जाजरकोटबाट ममता सिंह, हाम्रो स्टुडियोमा कल गर्नुभयो 0184-1122 नम्बरमा। भाइ बहिनी तपाईँहरू पनि कल गर्न सक्नुहुन्छ, 0184-1122 नम्बर यहाँको लागि खुल्ला नै छ, फटाफट नम्बर डायल गर्नु 0184-1122। र हामी रेडियो किन्सारबाट बोलिरहेका छौँ। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ भाइ बहिनीहरू। र कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो किन्सार एफएम 94.5, त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np, हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स, र रेडियो कृष्णसार एफएम 94.5 अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा भने। मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भन्ने अनियरमा छु म तपाईँ कार्यक्रम प्रस्तुता अर्जुन। भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 0184-1122 नम्बर यहाँको लागि खुल्ला नै छ, र तपाईँ पनि कल गरेर आफूमा रहेका प्रतिभाहरू छन् भने कल गरेर हामीसँग जोडिएर प्रतिभा सुनाउन सक्नुहुन्छ भने, स्टुडियो समय पनि आएर प्रतिभा सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि प्रतीक्षारत रहनुहोला, कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ भाइ बहिनीहरू। अहिलेको लागि पनि टेलिफोन नम्बरमा कल गरेर आफूभित्र रहेका प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ। र कल आइरहेको छ भाइ बहिनीहरू, कल हामी ममताजीसँग कुराकानी गऱ्यौँ भर्खर पनि, र तपाईँ पनि कल गर्नुहोस्। र कल नआएको खण्डमा हामी भाइ बहिनीहरूसँग प्रत्यक्ष जोडिएर, हामी आफै जोडिएर उहाँको अन्तर्वार्ता लिनेछौँ र प्रतिभा सुन्नेछौँ। हामीसँग समय पनि अब धेरै छैन, तर पनि हामी उहाँसँग जोडिएर प्रतिभा सुन्नेछौँ। फेरि पनि कोही भाइ बहिनीहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा जोडिनु भएको छ, म ढिलानी गरेको नै उहाँहरूलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, कहाँबाट को हुनुहुन्छ? यहाँको शुभ नाम। हेलो हजुर नमस्ते, कहाँबाट को हुनुहुन्छ? यहाँको शुभ नाम। कहाँबाट को हुनुहुन्छ? यहाँको शुभ नाम। अहँ, नेपालगञ्जदेखि। तपाईँको नाम भन्नुहोस्, के नाम हो? अहँ, ओम प्रकाश। पुरा नाम भनिदिनुहोस्। ओम प्रकाश यादव। ओम प्रकाश जी, कसो तपाईँको हाल खबर? कहाँबाट, नेपालगञ्ज कुन ठाउँबाट हुनुहुन्छ नि? हजुर, अहँ, बुलबुलियाबाट हुनुहुन्छ। ओम प्रकाश कतिमा पढ्दै हुनुहुन्छ अहिले? पाँचमा पढ्दै हुनुहुन्छ। कस्तो चल्दैछ तपाईँको पढाइ? कुन स्कुलमा पढ्दै हुनुहुन्छ नि? कुन स्कुल भन्नुभयो? हजुर, धेरै धेरै धन्यवाद। र ओम प्रकाशजी, तपाईँको आवाज हामीले अलिक क्लियर सुनिरहेका छैनौँ, त्यही भएर हामी प्रतिभा नै सुन्छौँ कि सुनाउनुहुन्छ नि? सायद सुनाउनुहुन्छ। ओके, सुरु गर्न सक्नुहुन्छ। रेडी, 1 2 3 गो। अँ, ओम प्रकाशजी उपस्थित हुनुहुन्थ्यो हाम्रो स्टुडियो टेलिफोन नम्बरमा कल गर्नुभयो, र कल डिस्कनेक्ट भएको छ भाइ बहिनीहरू, नेटवर्कको समस्याले हुनसक्छ कल डिस्कनेक्ट भएको। तपाईँ पनि कल गर्नुहोस् हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0184-1122 नम्बरमा, यो नम्बरमा कल गरेर आफूमा रहेका प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ। यसको लागि नम्बर खुल्ला नै छ, फटाफट नम्बर डायल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। यसको लागि फटाफट नम्बर डायल गर्नु 0184-1122, यो नम्बर यहाँको लागि खुल्ला नै छ, कल गरेर हामीसँग जोडेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। यसको लागि टेलिफोनको नम्बर खुल्ला छ, कल गर्नुहोला र यहाँभित्र रहेका प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ। हर भाइ बहिनीहरू, हामी शनिबार विशेषमा छौँ। आज शनिबार पनि हो, विद्यालयहरू सम्पूर्ण विद्यालयहरू बन्द छ, बिदाको दिन छ। र भाइ बहिनीहरू विभिन्न तयारी गर्दै हुनुहुन्छ, कोही भाइ बहिनीहरू नुहाउँदै गर्दै हुनुहुन्छ भने, कोही भाइ बहिनीहरू नुहाइँदै गरेर खाजा खाने तयारी गर्दै हुनुहुन्छ भने, कोही भाइ बहिनीहरू बाहिर घुम्न जाने तयारी गर्दै हुनुहुन्छ होला। जहाँ जे जस्तो अवस्थामा भए पनि सबैजना स्वस्थ व्यस्त अनि मस्त रहनुहोला, आफ्नो ख्याल गर्नुहोला। बर्खाको समय छ र बाढी पहिरोबाट जोगिनुहोला र पक्कै पनि एकदम तल्लो स्थानमा हुनुहुन्छ भने पक्कै पनि बाढी पहिरोको पूर्वानुमान गरेर मात्र बस्नुहोला भन्न चाहन्छु। भन्दै फेरि पनि हाम्रो सिलगढीको फोन नम्बरमा कोही भाइ बहिनीहरू जोडिनु भएको छ, म जाने गरिकन उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ? यहाँको शुभ नाम? अँ, गुड मर्निङ, नमस्कार। कहाँबाट को हुनुहुन्छ शुभ नाम यहाँको? अँ, कार्की गाउँ जादरकोटदेखि बिमला सिंह ठकुरी। बिमला ममताको दिदी कि बहिनी? अँ, दिदी अनि बहिनी होइन? अँ, दिदी बहिनीसँगै आज हामीले कुराकानी गर्न पायौँ। बिमला कतिमा पढ्दै हुनुहुन्छ अहिले? कुन स्कुलमा पढ्दै हुनुहुन्छ? बिमला कतिमा पढ्दै हुनुहुन्छ अहिले? कुन स्कुलमा पढ्दै हुनुहुन्छ? नारायणी मावी टुवेल्भमा पढ्दै हुनुहुन्छ। नारायणी मावी जादरकोटमै छ नि होइन? अनि तपाईँको पनि त अब प्लस टू चल्दैछ, लास्ट इयर हो, अब बाह्रको एक्जाम आउँदैछ, कस्तो चल्दैछ तपाईँको पढाइ? अँ, राम्रै चलिरहेछ। राम्रो चलाउनु पनि पर्छ, राम्रोसँग पढ्नुपर्छ र एक्जाम राम्रोसँग दिनुपर्छ है त। र मौसमको कुराकानी गर्नुपर्दा त मौसम अघि हाम्रो ममतासँग कुरा हुँदाखेरि सोधि नै सकेको छु, पक्कै पनि घाम लागिरहेको छ अहिले। कस्तो घाम लागिरहेको छ, टाटो छ कि कस्तो छ घाम जाजरकोटतिर? कतिको जाडो हुन्छ नि जाजरकोटमा? अँ, दिनमा चाहिँ हुँदैन। अनि हाम्रो बिमलालाई कस्तो लाग्छ नि हाम्रो कार्यक्रम, कतिको सुन्नुहुन्छ? अँ, बहिनीले सुनिसकेपछि दिदीले नसुन्ने त कुरै भएन होइन? अँ, पक्कै पनि दिदी बहिनी दुवैजनाले सुन्नुहुँदो रहेछ, खुसी लाग्यो हामीलाई पनि। यसै गरी तपाईँहरूको साथ, सपोर्ट, माया हामीलाई रहिरहेको, सधैँभरि यसै गरी कलहरू गर्नुहोस् र हाम्रो कार्यक्रमलाई समर्थन जनाउनुहोस् भन्न चाहन्छु। भन्दै अब हामी प्रतिभा सुन्छौँ कि सुनाउनुहुन्छ नि?
1: अँ,
0: गीत सुनाउनुहुन्छ। ओके, सुरु गर्न सक्नुहुन्छ। रेडी, 1, 2, 3, गो।

0: अह निकै मार्मिक गीत गाउनुभयो, देशभक्ति गीत, काँधकमा काँध मिलाई यो देशलाई धन्य छ। पक्कै पनि आजको बालबालिका भोलिको कर्णधार हुन् भने जस्तै तपाईँ पनि अहिले सानो भए पनि भोलि यो देशको जिम्मेवारी, तपाईँको गाउँठाउँको जिम्मेवारी तपाईँमाथि पनि हुनेछ। त्यही भएर जसरी गीत गाउनुभयो त्यसै गरी आगामी दिनमा प्रस्तुत हुनुहोला। यो मिठो गीत गाउनुभयो यसको लागि धेरै धेरै धन्यवाद। र ममताजीलाई आफ्नो गाउँठाउँ राम्रो लाग्छ कि कस्तो, मतलब आफ्नो देश गाउँठाउँ कतिको राम्रो लाग्छ नि? पक्कै पनि आफ्नो नेपालीको पहिचान, पक्कै पनि झल्काउन र आफ्नो गाउँ ठाउँप्रतिको माया जसलाई पनि लाग्छ नि होइन, आफ्नो जन्मभूमि, जन्मिएको गाउँठाउँ पक्कै पनि राम्रो लाग्छ नि। र ममताजी अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ, अन्त्यमा सम्झा सन्देश राख्न सक्नुहुन्छ? हाँ धन्यवाद। हवस् त बाबाई, उहाँ हुनुहुन्थ्यो जाजरकोटबाट बिमला सिंह। धेरै धेरै धन्यवाद जाजरकोटबाट कल गर्नुभयो र आफ्नो प्रतिभा समाउनुभयो यसको लागि। तपाईँ पनि नम्बर डायल गर्नु 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ। फटाफट नम्बर डायल गरेर हामीसँग जोडिएर आफ्नो प्रतिभा समाउन सक्नुहुन्छ। यसको लागि फटाफट नम्बर डायल गर्नु 0184-15-122 नम्बर यहाँको लागि खुल्ला छ। कल गरेर हामीसँग जोडिएर आफ्नो प्रतिभा समाउन सक्नुहुन्छ, त्यसको लागि कल गर्नुहोस् भाइ बहिनीहरू। र आज हामी रेडियो खिन्सारेख्ने स्टुडियोबाट बोलिरहेका छौँ, शनिबार विशेषमा छौँ। कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजीदेखि 11 बजीसम्म आउने गर्छ र भाइ बहिनीहरूको लागि भन्न तयार पारेको कार्यक्रम नै हो कार्यक्रम बाल प्रतिभा। यहाँहरूकोमा रहेका प्रतिभाहरू छन् गजल, मुक्तक, चुटकिला, कविता, त्यसै गरी स्पिचहरू दिनुहुन्छ र सिङ्गिङ गर्नुहुन्छ भने यहाँको लागि नै तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। यहाँको प्रतिभा प्रस्तुत गर्नको लागि, प्रस्फुरण गर्नको लागि, जतिसक्दो धेरै श्रोताहरूमा देखाउनको लागि, र यहाँको प्रतिभा अझै उजागर गर्नको लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। त्यही भएर कल गर्नुहोस् फटाफट 0184-15-122 नम्बरमा, यो नम्बर यहाँको लागि खुल्ला नै छ। अब हामी छोटो बालगीत सुन्छौँ, छोटो बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो खिचिसारे पनि छोडेर कतै नजानु होला र नम्बर डायल गर्दै गर्नुहोस् 0184-15-122। अँ, यो छोटो बालगीतपछि पुनः यहाँलाई स्वागत छ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा, तपाईँ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजीदेखि 11 बजीसम्म आउने गर्छ र कार्यक्रम बाल प्रतिभा तपाईँहरूको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा सानसाना भाइ बहिनीको लागि भन्न तयार पारेको हो। र कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णचार एफएम 94 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.nepi हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स, र रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। हाम्रो टेलिफोन नम्बरमा कोही जोडिनु भएको छ कि हामी उहाँसँग कुराकानी गर्नेछौँ? हेलो हजुर, नमस्ते। अँ नमस्ते, यहाँको शुभनाम कहाँबाट बोल्नुहुन्छ? शान्ति सुनार बैजनाथबाट हुनुहुन्छ होइन? तपाईँको आवाज अलिक सानो आइरहेको छ, फोन नजिक गरेर बोल्नु होला है त। शान्ति कतिमा पढ्दै हुनुहुन्छ अहिले? अँ 12 को इक्जाम दिएर बस्नुभएको छ, 12 को रिजल्ट पनि आइसक्यो नि होइन? कस्तो आएको छ यहाँको रिजल्ट, कस्तो आयो नम्बर मार्क्स? अँ राम्रै आयो, पक्कै पनि राम्रो नम्बर आउनु पनि पर्छ, पढाइमा राम्रो हुन्छ भने राम्रो आउँछ पनि। यसको लागि धेरै धेरै धन्यवाद। यसो भन्न सक्नुहुन्छ कि तपाईँ नम्बर कति आयो होला? अँ 3.30 भने चाहिँ एकदम राम्रो नम्बर हो, ए ल्याउनु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद र बधाई छ यहाँलाई पक्कै पनि। र शान्ति कस्तो छ अहिले बैजनातिरको मौसम? अँ पानी परिरहेको छ, पानी यता पनि परिरहेको छ। र शान्ति अब 12 क्लियर गरिसक्नु भयो, के पढ्ने सोच बनाउँदै हुनुहुन्छ नि? अँ पक्कै पनि सोचेर एउटा उचित निर्णय लिनु होला र भविष्यमा काम चाहिने विषय लिएर पढ्नु होला, जसले गर्दा यहाँलाई भविष्यमा पनि सहज होस् अगाडि बढ्नमा, यस सुझाव हाम्रो तर्फबाट। र शान्ति के सुनाउनुहुन्छ, हामी प्रतिभा नै सुन्नेछौँ अब क्रममा यहाँको। ओके सुरु गर्न सक्नुहुन्छ, रेडी 1 2 3 गो। हाँ धेरै धेरै धन्यवाद, एकदम मिठो आवाजमा मिठो गीत गाउनु भयो शान्ति, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र शान्ति हाम्रो योभन्दा अगाडि स्टुडियोमा पनि आउनु भएको छ नि होइन? हाँ तपाईँले हाम्रो कार्यक्रम कतिको सुन्नुहुन्छ, कस्तो लाग्छ नि? हाँ पक्कै पनि मनपर्छ। र कार्यक्रम सम्बन्धी सल्लाह सुझाव छ भने हाम्रो रेडियो किसान एफएम 94 मेगाहर्ट्जको युट्युब च्यानल र फेसबुक पेज छ, त्यहाँ कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि भिडियो पनि अपलोड गर्नेछौँ, त्यसै गरी जुन नम्बरमा तपाईँले कल गर्नुभएको छ यो नम्बरमा कल गरेर प्रत्यक्ष पनि सल्लाह सुझाव दिन सक्नुहुन्छ, कुनै सल्लाह सुझाव एवं प्रतिक्रिया छ भने कार्यक्रम सकिसकेपछि। यो जानकारी यहाँलाई थियो भन्दै अब हामी कार्यक्रमबाट यहाँबाट छुट्टिनु पर्ने हुन्छ, अन्त्यमा सन्देश सन्देश राख्न सक्नुहुन्छ। धन्यवाद। हाँ उहाँले पनि दुई हात हल्लाएर धन्यवाद भन्दै हुनुहुन्छ यहाँलाई। हस् त बाबाई, उहाँ हुनुहुन्थ्यो बैजनाथबाट शान्ति सुनार, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0184-1122 नम्बरमा कल गरेर हामीसँग जोडिराख्नु प्रतिभाषण हुनुभयो, यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कल गर्न सक्नुहुन्छ 0184-1122, यो नम्बर यहाँको लागि खुल्ला नै छ भाइ बहिनीहरू, फटाफट नम्बर डायल गर्नुहोस् 0184-1122। निकै राम्रो सल्लाह सुझाव दिएर जानुभएको छ शान्तिजीले, पक्कै पनि बर्खाको महिनामा अहिले सडपहर निस्किरहेका हुन्छन् विभिन्न ठाउँहरूमा, र पक्कै पनि रातिको समयमा बाहिर निस्किँदा सम्पूर्ण श्रोताहरू एवं भाइ बहिनीहरूले बाहिर निस्किँदाखेरि लट्ठीको प्रयोग गरेर टर्च लिएर मात्र हिँड्नु होला, राम्रोसँग आफ्नो वरपर हेर्नु होला, र सुत्नु अघि पनि आफ्नो वरपरको ख्याल गरेर आफ्नो वरपरको वातावरण बुझेर मात्र सुत्नु होला, सर्पहरूबाट बस्नु होला। अहिलेको बर्खाको महिनामा विभिन्न विषालु किराहरू विषालु सर्पहरू निस्किने गर्छन्, त्योबाट सबै श्रोताहरू बस्नु होला भन्न चाहन्छु। र अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा पनि छौँ भन्ने मैले इसारा पाइरहेको थिएँ टेक्निसियन कक्षबाट, र अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा भएको कारणले अब हामी बिदा मागेर जानुपर्ने हुन्छ। हाम्रो स्टुडियोमा कल गर्नुभयो 0184-1122 नम्बरमा, यसको लागि कलर सम्पूर्ण श्रोत सम्पूर्ण भाइ बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाजरकोटबाट ममता सिंह हुनुहुन्थ्यो, त्यसै गरी जाजरकोटबाट हुनुहुन्थ्यो बिमला सिंह, र बैजनाथबाट हुनुहुन्थ्यो शान्ति सुना, त्यसै गरी नेपालगञ्जबाट हुनुहुन्थ्यो ओम प्रकाश यादव, यहाँहरू चारैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुभयो कल ट्राई गर्ने भाइ बहिनीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तिनजेल सुनेर साथ दिनुभयो अनलाइनका माध्यमहरू एफएम फ्रिक्वेन्सी रेडियो कृष्णसार एफएम 94 मेगाहर्ट्जको माध्यमबाट सुनेर साथ दिनुभयो, यसको लागि सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी अन्त्यमा नम्बर छोड्दैछौँ, यति स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नु चाहनुहुन्छ र सुनाउने एउटा राम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने यो नम्बरमा कल गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। यसको लागि नम्बर यस्तो छ, टिप्नुहोला 9768248501, 97682448501, 97682485 01, यो नम्बरमा कल गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि नम्बरमा कल गर्नुहोला र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउनुको लागि पक्कै पनि हामी यहाँलाई बोलाउँछौँ, यति हामीसँग जोडिनु भयो भने भन्दै सुनेर साथ दिनुभएको लागि फेरि पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। कल गर्ने श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको आवाज ममा र मेरो आवाज तपाईँहरूमा पुर्याउन मद्दत गर्नुहुने बिनुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई टेक्निसियन कक्ष बटनमा बसेर साथ दिनुभएको लागि बिनुजीलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउँदै गरेको 2083 सालको रक्षाबन्धनको सम्पूर्ण श्रोताहरू भाइ बहिनीलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ट्ज, कृष्ण सार जत्तिकै तेज।
3: मौसम पूर्व अनुमान संबंधी के सूचना,
4: आवश्यक सतर्कता और पूर्व तैयारी अपनावे खातिर अनुरोध। नेपाल मौसम विज्ञान विभाग के अनुसार
5: मौसम पूर्वानुमान संबंधी सूचना,
3: आवश्यक सतर्कता तथा पूर्व तैयारी अपनाउनु हुन अनुरोध।
5: नेपाल मौसम विज्ञान विभाग का अनुसार असौज 9 गते शुक्रवार देखि असौज 11 गते आइतबार सम्म गण्डकी र लुम्बिनी प्रदेश का कई स्थान में भारी देखि धेरै भारी वर्षा तथा 1-2 स्थान में अति भारी वर्षाको समेत सम्भावना छ।
3: त्यसै गरी कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोड़ा र स्थानमा भारी वर्षाको सम्भावना छ।
5: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
3: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
5: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
3: वर्षा र बाढी बारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
5: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
3: नेपाल रेडक्रस सोसाइटी।
1: यो कृष्णसार एफएम
2: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
6: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी, बाबा एडुकेसन कन्सल्टेन्सी।
7: साउन्ड 1 गतेदेखि नयाँ भाषा कक्षा सुरु हुँदैछ। तपाईँको विदेश पढ्न जाने सपना अब हामी पुरा गर्छौँ।

0: पठाउनुहुन अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
0: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
1: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
0: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
1: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
0: वर्षा र बाढी बारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
1: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
0: नेपाल रेडक्रस सोसाइटी
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443799000।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो बिका चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
5: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
5: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
5: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: ए नानका हुने आमा, उठिन मुरे परदेश बाई जाँदो भया, एउटै बसी दिक्क लागि गई, साताका हुने कानै न झोला हाली बाई गया, उठ अब बाई जाँदो भया।

खै भगवान्ले किन बनाए होलान् आमा अनि बुवाको साइनो त गुमायो भने सारा जगतमा कहीँ पनि भेटाउन सकिँदैन बुवा र आमालाई।

0: बुवालाई सपनीमा आमा यसो भन्नुहुन्छ,
1: परेवा उडेर गयो, रित्तै रह्यो खुडी, साथ छुटाई पिरती टुटाई गयो हामीलाई छोडी, साथ छुटाई पिरती टुटाई गयो हामीलाई छोडी।
0: बुवा यसो भन्नुहुन्छ आमाको जवाफ,
2: स्वर्ग जाने रहर होइन कालबैरीले लियो, नवमी तिथिका दिन जलाइदिनु दियो, जलाइदिनु दियो।
0: कोपिला फक्रिँदै फुल बन्छ, अन्तत झरेर जान्छ, जन्मिन्छ मान्छे बालक भएर, वृद्ध भई मरेर जान्छ, त कोही अकालमै पनि मर्छन्। जन्मिँदा केही निलिएर आउँदैन, केवल भाग्य मात्र लिएर आउँछ, मर्दा केही निलिएर जाँदैन, उही मरणको चिनो, गजिनो अनि पिताम्बर मात्र लिएर जान्छ। यो त संसारको

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक
2: सिङ्गापुर होलसेल
1: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार रंग बहार
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको
5: मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी

0: उनी नेपाल टेलिकम एन्ड सेल अलर्ट एसएमएस नियमित हेर्ने
1: रङको संकेत बुझौं
0: पहिलो रङ सतर्कता तह नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्
1: रातो रङ खतराको तह बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्
0: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी बाढी आउने चेतावनी पाउन साथ एकदेखि दुई घन्टा अगावै गर्नुपर्ने कामहरू
1: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने
0: नागरिकता जन्म दर्ता जगाधनी पूर्जा नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने
1: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने
0: विशेष गरी सुत्केरी गर्भवती बालबालिका वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने
1: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: 사랑과 우대이데이스 메루 에브레스트
1: 아마고 우포자르 거롱 바니고 कहाँ जाने होला
2: कान्ति आरोग्य अस्पताल छँदै छ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सक द्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
1: हो र यो अस्पतालमा के सुविधा छन् नि
2: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपीडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआईसीयू पीआईसीयू आईसीयू हाइटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
1: सम्पर्क नम्बर 081-535-717
3: ओहो सर कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन के गर्ने होला
4: किन चिन्ता गर्नुहुन्छ न्यू कैलाश दर्शन होटल छँदैछ नि
3: कस्तो होटेल हो कुन्नि हामीले खोजेको सुविधाहरू छ कि छैन
4: किन नहुनु ल सुन्नुहोस् नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको एसी रुमको व्यवस्था भएको क्याबिन सहितको रेस्टुरेन्ट भएको कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ एनिभर्सरी बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ
4: हजुर न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा सम्पर्क फोन नम्बर 98487

0: यस गीतमा सुर रहेको छ जयराज भट्ट तथा पूर्णकला विशी। लय शब्द रहेको छ जयराज भट्टको। सल्लाह र सुझावका लागि मोबाइल नम्बर 9846910635।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 9850549451।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: सुबिसु अफर्चुनिटी 1942 सबको अवसरमा प्रस्तुत छ सुबिसु अफर्चुनिटी यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 एमबिपीएस इन्टरनेट र क्लियर टिभीको फुल एचडी प्याकेज प्रति महिना मात्र रु 1040 मा र 65 भन्दा बढी एचडी च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 201 मा साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क सर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
4: यो कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम इनर्जेटिक
2: टाइम चेक अहिले ठीक 12 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: रेडियो एप वेयर डू वी बिगिन
5: विद इंटरनेट
6: दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित पूर्वमा कम हुँदै जाने विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम पहिरोले 7 मुख्य राजमार्ग र अन्य सडक अवरुद्ध वर्षाले सडक बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना राष्ट्रसङ्घ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मंगलबार श्रीलङ्कासँग खेल्ने नेपाल खबरमा अब पूरा खबर आज र भोलि दुई दिन वर्षा पश्चिम क्षेत्रमा केन्द्रित रहने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम क्षेत्रमा वर्षा निरन्तर रहनेछ बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गएकोले पश्चिमको तुलनामा पूर्वी भागमा भने वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले बताउनु भएको छ काठमाडौँ उपत्यकासहित पूर्वी क्षेत्रमा आजदेखि नै पानी कम हुँदै जानेछ तर पानी पर्ने र हट्ने क्रम चल्नेछ सोमबारदेखि भने देशका धेरैजसो ठाउँमा मौसम सुधार हुँदै जानेछ अहिले मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ यी क्षेत्रका थोरै ठाउँमा ठुलो पानी परेको छ महाशाखाका अनुसार आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठुलो वर्षाको सम्भावना छ त्यस्तै कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा पनि ठुलो पानी पर्नेछ आज पनि लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ यसैबीच आज बिहानको मापन अनुसार कोशी नारायणी र यी नदीका सहायक नदीमा जल सतह सतर्कता तह माथि रहेको छ बागमती पश्चिम राप्ती बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जल सतह सतर्कता तहभन्दा तल रहेको छ बाढी पूर्वानुमान महाशाखाको बाढी बुलेटिन अनुसार आज 27 जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम छ गोरखा लमजुङ कास्की मनाङ मुस्ताङ नवलपरासी पूर्व र नवलपरासी पश्चिम डोल्पा जाँझरकोट रूपन्देही कपिलवस्तु म्याग्दी बागलुङ पर्वत तनौ स्याङ्जा पाल्पा गुल्मी मुगु बाँके बर्दिया सुर्खेत कैलाली कञ्चनपुर डोटी हुम्ला र डडेलधुरासहित आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बाब उल्लेख्य बढ्ने र बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ अरू विभिन्न जिल्लामा पनि बाढीको मध्यम जोखिम छ महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा साँगुरो निकासका कारण ताल बन्न पुगेको हो रामघाटमा ताल बनेपछि नदीतटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ यस्तै नारायणीमा जल सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता डुबानमा परेको छ सुस्ता गाउँपालिका 5 थारुटोलबाट पसेको बाढीले थारुटोलसँगै सैनिक टोल बड्की टोल क्याम्पटोल लगायत बस्ती डुबानमा परेका छन् सुस्ताका 250 घर डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ वर्षाका कारण पहिरो खसेपछि विभिन्न सडक अवरुद्ध छन् राष्ट्रिय राजमार्ग तथा सडकहरूको पछिल्लो अवस्था विवरण अनुसार 7 राजमार्ग र अन्य सडक अवरुद्ध रहेका हुन् पृथ्वी राजमार्ग बिपी राजमार्ग कान्ति राजमार्ग सिद्धिचरण राजमार्ग मध्य पहाडी राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सडक तमोर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग भालुवाङ चकचके लिवाङ सडक अवरुद्ध रहेका छन् अवरुद्ध यी सडक खुलाउन पहल भइरहेको छ लगातारको वर्षाले काठमाडौँ जोड्ने मुख्य सडक बन्द हुँदा खाना पकाउने एलपी ग्यास र तरकारीको आपूर्तिमा समस्या भएको छ लामो समयदेखि ग्यास आपूर्ति असहज भइरहेका बेला वर्षाका कारण सडक बन्द हुँदा थप समस्या परेको हो काठमाडौँका बासिन्दाले ग्यासका लागि थप शास्ती बगिरहनु परेको छ पेट्रोल डिजल र हवाई इन्धन आपूर्तिमा समस्या नभए पनि एलपी ग्यास ढुवानीमा भने समस्या रहेको आयल निगमले जनाएको छ तर जति सक्दो धेरै ग्यास बजारमा पठाउनका लागि प्रयास भइरहेको निगमले जनाएको छ यस्तै लगातारको वर्षाले तरकारीको ढुवानीमा समस्या भएको छ काठमाडौँमा तरकारीभित्र नै मुख्य सडक पृथ्वी राजमार्ग बिपी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध भएपछि तरकारी ढुवानी नियमित हुन नसकिरहेको हो तरकारीको आयात घटेपछि भाव महँगो भएको छ खाद्यान्न आपूर्तिमा भने कुनै समस्या नरहेको व्यापारीहरूले बताएका छन् नेपाल र सेनेगल बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुनका लागि न्युयोर्क पुगेका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। यो सँगै नेपालको कूटनैतिक सम्बन्ध 188 देशमा विस्तार भइसकेको छ। यस्तै नेपाल र सर्बिया बीच द्विपक्षीय परामर्श संयन्त्र BCM स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्री खनाल र सर्बियाका परराष्ट्र मन्त्री मार्को डुरिचले द्विपक्षीय परामर्श संयन्त्र सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नेपालले न्युयोर्कमा गर्यो सगरमाथादेखि समुद्रसम्म नामक विशेष कार्यक्रम। जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क 97051148470।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
10: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
10: बर्जर पेंट्स।
12: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिकीय प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँले हिजो बिहान संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बीच पनि भेटवार्ता भएको थियो। मङ्गलबार न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाह आज बेलुका काठमाडौँ आइपुग्नुहुनेछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल कनेक्टिभिटीमा एसिया प्रशान्त क्षेत्रका विमानस्थलले विश्वमै अग्रणी स्थान ओगटेका छन्। विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था OAG सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार विश्वका शीर्ष 20 कनेक्टिभिटी भएका विमानस्थलमध्ये 8 एसिया प्रशान्त क्षेत्रकै परेका छन्। OAGद्वारा जारी मेगा हब्स प्रतिवेदन अनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एसिया विद्याली क्षेत्रमा पहिलो स्थानमा रहेको छ। कुआलालम्पुर विमानस्थलबाट अहिले विश्वका 154 अन्तर्राष्ट्रिय गन्तव्यमा प्रत्यक्ष हवाई सम्पर्क कायम हुँदै आएको प्रतिवेदनले जनाएको छ। यसले दक्षिण पूर्वी एसियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न खेलेको रणनीतिक भूमिकालाई पुष्टि गर्छ। प्रतिवेदन अनुसार एसिया प्रशान्त क्षेत्रका शीर्ष 10 विमानस्थलमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजाविहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ। नेपाल र जापानले समान एक एक अङ्क बाँडेका छन्। योसँगै नेपाल 3 अङ्कका साथ समूह एकको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। अब नेपालले मङ्गलबार बिहान 5:45 श्रीलङ्कासँग खेल्नेछ। पहिलो हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो। उसले भारतसँग खेल्नेछ। आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो। यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए। आसिफ शेखले 21 रन जोडे। वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पानी पर्यो र थप खेल हुन सकेन। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि दुई दिन पश्चिम क्षेत्रमा वर्षा केन्द्रित, पूर्वमा कम हुँदै जाने। विभिन्न 27 जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम। पहिरोले 7 मुख्य राजमार्ग र अन्य सडक अवरुद्ध। वर्षाले सडक बन्द भएपछि काठमाडौँमा ग्यास र तरकारी आपूर्तिमा समस्या। नेपाल र सेनेगलबीच कूटनैतिक सम्बन्ध स्थापना। राष्ट्रसङ्घ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्किँदै। विश्वव्यापी हवाई सञ्जालमा एसिया प्रशान्त क्षेत्र अग्रस्थानमा। क्वालालम्पुर एसियाकै पहिलो र विश्वको चौथो। र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले मङ्गलबार श्रीलङ्कासँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: रंग आउँदै देश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल 5 दशक देखी।
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363399।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए

0: साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अविरल वर्षा कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पर्सि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाडी जिल्लामा गाडी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सडकको अवरोध कायमै। देशभर धेरैजसो निर्वाचन क्षेत्रमा आज नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मङ्गलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैन्य कारवाही हुन सक्ने चेतावनी। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक। नेपाल खबरमा अब पूरा खबर। बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ। मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैसो ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। पछिल्लो 6 घण्टामा कोशी बागमतीमा हल्का वर्षा मात्र भएको छ। मधेसमा पानी परेको छैन। लगातार 3 दिनदेखिको वर्षाको कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ भने एकजनाको ज्यान गएको छ। लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 5 पहिरोले घर पुरिँदा 59 मनबहादुर रोकाको ज्यान गएको हो। नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 जलमग्न भएपछि सशस्त्र प्रहरीले 29 सकुशल उद्धार गरेको छ। यस्तै पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमल टाढी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौ घर डुबानमा परेका छन्। गण्डक ब्यारेजमा पानीको बहाव 376,800 क्युसेक पुगेर खतराको तह पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्। यस्तै सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा 17 परिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिएका छन्। कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका 7 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण भौतिक संरचना पनि क्षति पुगेको छ। गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको राइनस बजार नजिकै खसेको पहिरोले 25 उच्च जोखिममा परेका छन्। वर्षाको कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्याएको छ। सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ। सुब्बाकुना, रामघाट र लम्की बाबिया चौर 33 केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत सञ्चालन गर्न नसकिने प्राधिकरणले जनाएको छ। मौसमविद रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ। पर्सि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ। लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाडी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाटै फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्त व्यस्त बनेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग, पृथ्वी राजमार्ग सहित देशभरका 10 प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग कृष्णभेरीमा भने पहिरो हटाएपछि एकतर्फी गाडी सञ्चालनमा आएको छ। बिपी राजमार्ग, कान्ति राजमार्ग, मध्य पहाडी, कर्णाली, सिद्धिचरण, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। सडक विभागले अवरुद्ध सडकहरू पहिरो पन्छाउ तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढी पहिरोको उच्च जोखिम कायम रहेका भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेका केही दिनदेखिको वर्षाका कारण केही पहाड जिल्ला र बाटो अवरुद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएसँगै बाँकी रहेका क्षेत्रहरूमा सोमबार र मङ्गलबारसम्ममा अधिवेशन सम्पन्न हुनेछ। आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित हरेक निर्वाचन क्षेत्रबाट 33 जनाका दरले संघीय महाधिवेशन प्रतिनिधि र 12 जना महासमिति सदस्य चयन हुनेछन्। यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश कार्यसमिति र विभिन्न समावेशी आधारमा प्रदेश प्रतिनिधिहरू चयन गर्नेछ। गएको असोज 3 गते ओडा अधिवेशनबाट सुरु भएको काङ्ग्रेसको अधिवेशन श्रृङ्खला अन्तर्गत ओडा र पालिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशन सकिए लगत्तै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सुन त मेरो कपडा
4: खुशीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क 97-05-11-48-70
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

कन्फरेन्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण, कृषि नवीकरणीय ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ छ। संसदीय सुनवाई समितिले विभिन्न 13 देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी वा सूचना पेश गर्न सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत रितपूर्वक उजुरी दर्ता गराउन पाउनेछन्। अब विदेशको खबर। अमेरिकाले हर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले न्युयोर्कमा मध्यस्थकर्ता मार्फत 7 दिने युद्धविराम र जलमार्ग खोल्ने नयाँ प्रस्ताव राख्नुभएको थियो, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गर्नुभएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले जनाएको छ। पत्रिकाका अनुसार इरानले आफ्ना शर्त पूरा गर्नेमा अमेरिका सशङ्कित बनेको छ। ट्रम्पले इरानमाथि पुनः बमबारी अभियान सुरु हुन सक्ने चेतावनी दिनुभएको छ। इरानको प्रस्ताव गएको जुनको समझदारीमा आधारित थियो, जसअनुसार तेल निर्यातमा प्रतिबन्ध छुट र हर्मुजमा समुद्री आवागमन सामान्य बनाउने उल्लेख थियो, तर अमेरिका भने इरानको आणविक कार्यक्रम समेत समेटिएको थप व्यापक सम्झौताको पक्षमा देखिएको छ। राष्ट्रसङ्घको महासभामा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी शर्त नमानिए इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। इरानले पनि सम्झौताका लागि आफूहरूलाई कुनै हतार नभएको जनाएको छ। अब खेल खबर। नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैङ्ककमा चलिरहेको 58 एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार उनले पुरुष 75 किलो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्णपदक हो। यसअघि भुटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले 80 केजीतर्फ स्वर्णपदक जितेका थिए। त्यस प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्यसहित 7 पदक जितेको थियो। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो। बागलुङमा एकजनाको ज्यान गयो। पश्चिम नेपालमा भोलिसम्म मुसलधारे वर्षाको सम्भावना। पर्सि सोमबारदेखि देशभरको मौसममा सुधार आउने। सुदूरपश्चिमका 7 पहाडी जिल्लामा गाडी चलाउन रोक। कृष्णवीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन। विभिन्न सडक अवरोध कायमै। देशभर धेरैसो निर्वाचन क्षेत्रमा आज नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै। मौसमले साथ नदिएको क्षेत्रमा मङ्गलबारसम्म गर्ने। हर्मुज जलमार्ग खोल्ने इरानको नयाँ प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकार। थप सैनिक कारवाही हुन सक्ने। र एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98480206697, 98582376697 र 98014 83697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
5: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
6: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
5: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
6: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
5: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
6: रङको संकेत बुझौँ।
5: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
6: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
5: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू।
6: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
5: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
6: घरपालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
5: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
6: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
7: Back to back. Back to back.
8: In this song.
7: On. Stay tuned.

0: Ika.
1: Back to back. Back to back.
2: In this song on
1: Stay tuned.

0: रंग आउँदैदेश मेरो एभरेस्ट।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: मौसम पूर्वानुमान सम्बन्धी सूचना
4: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध
3: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ
4: त्यसै गरी कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ
3: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी पहिरो गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ
4: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्
3: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्
4: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस् साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्
3: नेपाल मौसम विज्ञान विभाग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान पूर्व सूचना चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्
4: नेपाल रेडक्रस सोसाइटी
5: नमस्ते दाई
6: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
5: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
6: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
9: हाम्रा विशेषताहरू
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
9: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
8: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
9: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
9: सम्पर्क फोन नम्बर 081530274 र 98580212

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
4: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
4: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184-14-007 र 98-482-63-399।
8: ओहो, घर त बनाइयो, तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
7: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
8: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
9: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
10: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65+ बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
11: यो कृष्ण सार FM
12: 94 MHz, कृष्ण सार जत्तिकै तेज। कृष्ण सार जत्तिकै तेज।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
5: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
4: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
6: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
7: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्णसार एफएम
6: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि. घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स.
4: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ.
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला.
4: उपलब्ध सेवाहरू
5: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ.
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म.
5: सम्पर्क नम्बर 081536667, 98215, 97532. ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज.

0: विशेषताहरू।
1: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
1: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंस
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि
4: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फेमिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
5: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081414007 र 98482363

0: हाम्रो बिहे भएको पनि
1: मलाई थाहा छ। तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि।

0: ताज र उषा ब्रान्ड का साथै विभिन्न कम्पनी का सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481 28 318, 98224 14572 र 98224 52478।
1: यसका साथै दशैं तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सिदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढी र पहिरोले 3 जनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
2: लगातारको वर्षाले कैयौं नदीमा जलसतह बढ्यो, सुस्तामा दर्जनौ घर डुबानमा। सुदूरपश्चिमका 7 पहाडी जिल्लामा भोलि बिहानसम्म गाडी चलाउन रोक, बाढी पहिरोका कारण विभिन्न सडकमा अवरोध।
3: राष्ट्रसङ्घ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोशी, बाढीको प्रभाव र दिगो विकासका चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
2: नासाको क्रू-14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने।
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मङ्गलबार श्रीलङ्कासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: सुबिसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुबिसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुबिसु।

0: नेपाल दर्पणमा अब खबरको सिलसिला। तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाडौँ उपत्यकाको आसपासका केही जिल्लासहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरीगोप्टेसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ। पर्सिदेखि देशभरको मौसम खुल्नेछ, तर मनसुन सक्रिय रहेकाले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकाले केही दिन सावधानी अपनाउन मौसमविदको सुझाव छ। यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जानकारी गराएको हो। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चल्न थालेको छ। भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रका कारण आज राति पनि चारवटै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ। ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
1: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा जनधनको ठूलो क्षति भएको छ। बाढी, पहिरो र खोलाले बगाएर 3 जनाको ज्यान गएको छ भने कैयौँ परिवार विस्थापित भएका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका 11 सिमरुतु खोलाले बगाउँदा 58 वर्षीय बेगमाया दमाईको ज्यान गएको छ। उता डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 7 त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा 33 वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उहाँका दाजु घाइते हुनुभएको छ। त्यसै गरी बागलुङको ताराखोला गाउँपालिका 5 पहिरोले घर पुरिँदा 59 वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ। वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा 11 परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा 3 पशु चौपाया मरेका छन्। गोर्खाको शहीद लखन गाउँपालिका स्थित राइनस बजारका 25 घरदुरी पहिरोको उच्च जोखिममा परेका छन्। यस्तै भदौ 10 भोटेकोसी बाढीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले तिर्पालभित्रै भिज्न बाध्य छन्। उनीहरूमा स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ। यस्तै कास्कीको घान्द्रुक स्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ। सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङमा मस्याङ्दी नदीमा लेदो र गेग्रान बढेपछि 70 मेगावाट क्षमताको मध्य मस्याङ्दी जलविद्युत आयोजनाको उत्पादन बन्द गरी टर्बाइन सफाई गर्न थालिएको छ।
0: लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढेको छ भने तटीय क्षेत्रमा डुबान सुरु भएको छ। नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा 70 भन्दा बढी घर डुबानमा परेका छन्। नारायणीको जलसतह 8.30 मिटर पुगेको छ। जलसतह 9 मिटर पुगेमा खतराको तह पार हुने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै 400 बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन्। उता कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कङ्काली नगरपालिकाका 157 घर डुबानमा परेका छन्। घरघरमा पानी पसेपछि खाद्यान्न समेत भिजेको छ। बागमती, पश्चिम राप्ती र बबई लगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ। गएको 24 घन्टामा देशका 20 भन्दा बढी ठाउँमा 100 मिलिमिटर भन्दा बढी अर्थात् धेरै भारी वर्षा मापन भएको छ। देशभरका साना तथा ठुला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिएको छ। आज गण्डकी र पश्चिमका सुदूरपश्चिमका प्रदेशहरूमा बाढी र डुबानको बढी जोखिम रहे पनि भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविदहरूले बताएका छन्।
1: यस्तै लगातारको वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका 7 पहाडी जिल्लामा आज बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। सडक विभागका अनुसार बाढी र पहिरोले राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग, पृथ्वी राजमार्गसहित देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्यपहाड़ी र कर्णालीका विभिन्न खण्डहरूमा समेत पहिरोका कारण अवरुद्ध बनेका छन्। त्यस्तै मुस्ताङको जोमसम कोरोला सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। बारागुङ मुक्ति क्षेत्रको चैलेमा रहेको कालोभिर र कागबेनी ताङबे सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। त्यस्तै अत्यधिक हिमपातका कारण हुम्लाको नामखा गाउँपालिका 5 हिल्सा क्षेत्रमा सडक अवरुद्ध भएको छ। त्यस्तै सिद्धिचरण लोकमार्ग अन्तर्गत सोलुखुम्बुको सोलु दुतकुण्ड नगरपालिका 11 सिस्नेरीको साल्मेमा झण्डै 20 मिटर सडक भाँसिएपछि काठमाडौँ र विराटनगरसँगको सडक सम्पर्क टुटेको छ। तमोर करिडोरमा पानीको बहाव बढ्दा सडक बन्द भएको छ भने राप्ती राजमार्ग र बागलुङ बेनी सडकमा पहिरो पन्छ्याउने काम भइरहेको छ। सडक विभागले अवरुद्ध सडकहरूमा पहिरो पन्छ्याउने तथा मर्मत गर्ने प्रयास भइरहेको जनाएको छ। प्रशासनले बाढी पहिरोको उच्च जोखिम कायम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
3: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
2: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
3: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
2: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
3: रङको संकेत बुझौँ।
2: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
3: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
2: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू।
3: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
2: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
3: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
2: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
3: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
7: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।

0: तिन्जेल हामीले तीन दिनदेखिको लगातार वर्षा पश्चिम नेपालमा केन्द्रित पर्सिदेखि मौसम खुल्ने आज केही ठाउँमा हावाहुरीको जोखिम बाढी र पहिरोले तीनजनाको ज्यान गयो सम्पत्तिमा ठूलो क्षति लगातारको वर्षाले कयौँ नदीमा जलसतह बढ्यो सुदूरपश्चिमका सात पहाडी जिल्लामा भोलि बिहानसम्म गाडी चलाउन रोक बाढी पहिरोका कारण विभिन्न सडकमा अवरोध लगाएका खबर प्रस्तुत गर्यौँ
1: नेपाल दर्पणमा अब बाँकी खबर संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किनु भएको छ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालै भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभावका रूपमा चित्रण गर्नुभयो नेपालको हरितगृह ग्यास उत्सर्जन 0.1% भन्दा कम रहे पनि असर भने गम्भीर भोग्नु परेको उल्लेख गर्दै उहाँले विश्व मञ्चमा हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम स्थापनाको प्रस्ताव गर्नुभएको छ साथै जलवायु न्यायका लागि धनी देशहरूले जिम्मेवारी लिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट अनुदानमा आधारित वित्तीय सहायता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले जानकारी दिनुभयो उहाँका अनुसार प्रधानमन्त्री शाहले जलवायु न्याय भोटेकोसी बाढीको प्रभाव र दिगो विकासका चुनौतीबारे स्पष्ट अडान प्रस्तुत गर्नुभएको छ भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ
0: यसैबीच प्रधानमन्त्री बागेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गर्नुभएको छ महासभामा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस नोट जारी गर्दै प्रधानमन्त्री शाहले यस्तो दावी गर्नुभएको हो प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 महासभाको जनरल डिबेटलाई सम्बोधन गर्दै रसुवाको भोटेकोसीमा आएको बाढीले जलवायुको सङ्कटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो भ्रमणका क्रममा प्रधानमन्त्री शाहले अन्य विभिन्न व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ
1: नेपालले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जिडिआई सम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील देशहरूको आर्थिक आवश्यकता जलवायु आपतकाल र ऋणको दबावका बीच अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो चिनिया राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको जिडिआई अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले गरेको प्रयासको उहाँले प्रशंसा गर्नुभयो जिडिआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको नेपालका लागि गरिबी न्यूनीकरण कृषि नवीकरण ऊर्जा पूर्वाधार डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको मन्त्री खनालको भनाइ थियो
0: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको एक महिना पुरा भएको छ गएको भदौ 10 गतिको बाढीले रसुवा नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परि 1453 ज्यान गएको छ 5285 अझै बेपत्ता छन् यस्तै 13,000 बढीको उद्धार गरी आश्रयस्थलमा राखिएको छ अस्थायी शिविरमा रहेकाहरू झरी र चिसोबाट पीडित बन्नुको साथै पोसिलो खानाबाट समेत वञ्चित भएका छन् बाढीबाट 40,000 नागरिक प्रत्यक्ष प्रभावित भएका छन् बाढीले झण्डै 4,08,00,000 रुपियाँ बराबरको क्षति गरेको छ पुनर्निर्माण र पुनर्स्थापनाका लागि 7,23,00,000 बढी लाग्ने सरकारी अनुमान छ विपदमा 7,570 निजी घर 13 जलविद्युत आयोजना 69 किलोमिटर सडक 37 पक्की र 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ कृषि पशुपालन र व्यापारमा पनि ठूलो नोक्सानी भएको छ अहिले सरकारले खोज उद्धार तथा राहत र अवरुद्ध सडक तथा पुल मरम्मतलाई निरन्तरता दिएको छ क्षतिको यकिन तथ्याङ्क आए लगतै पुनर्निर्माण थाल्ने तयारी छ यसैबीच विपदमा बेपत्ता भएकाहरूलाई मृतक सरह नै राहत दिन र मृत्यु दर्ता गर्न मिल्ने गरी सरकारले कानून संशोधनको प्रक्रिया समेत अघि बढाएको छ
1: यसैबीच भोटेकोसीमा आएको बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ सडक थपाउँदा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव बढ्नुका साथै अत्यधिक ढुवानी खर्चका कारण बजार मूल्य समेत आकाशिएको छ सडक सम्पर्क टुटेपछि गतलाङका किसानले बजार पुर्याउन नसक्दा लाखौँ मूल्य बराबरको बन्दागोपी बारीमै कुहिएर नष्ट भएको छ अर्कातिर सडक नहुँदा जटिल प्रकृतिका बिरामीलाई अस्पताल लैजान महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ जसले गर्दा विपन्न नागरिक उपचारबाटै वञ्चित हुने जोखिम बढेको छ स्थानीयवासीले तत्कालका लागि राहतभन्दा सडक सञ्जाल जोड्न सरकारसँग माग गरेका छन्
0: नेपाली काङ्ग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशभरका धेरैसो संघीय र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइरहेको छ। बितेको केही दिनदेखिको वर्षाका कारण केही पहाडी जिल्ला र बाटो अवरुद्ध भएका क्षेत्रमा भने अधिवेशन असोज 13 गतेभित्र अनुकूलता अनुसार सम्पन्न गर्ने गरी कार्यतालिका संशोधन गरेको काङ्ग्रेस केन्द्रीय समितिले जनाएको छ। क्षेत्रीय अधिवेशन सके लगतै यही असोज 16-19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा केन्द्रीय महाधिवेशन गर्ने काङ्ग्रेसको तयारी छ। नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Janta Cable, 5 Dashak Dekhi.
1: Yo Krishna Sar FM
2: 94 Megahertz, Krishna Sar Jatthike Tej.
3: नेपाल दर्पणमा अब विदेशको खबर. अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ. नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने अभियान सन् 2027 को वसन्तयामपछि मात्रै प्रक्षेपण हुनेछ. यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने सिनियर समाचार संस्था सिन्वाहाले जनाएको छ. अमेरिकी अन्तरिक्ष यात्री कायला बारुनले यानको कमान्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्नुहुनेछ. जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्को इस्मोसका अन्तरिक्ष यात्री अर्युतन किर्बियानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ. यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रम अन्तर्गत स्पेस एक्ससँगको 14 व्यावसायिक अन्तरिक्ष यात्री आदान प्रदान अभियान हुनेछ. अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्नेछ. यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मङ्गल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ.
4: नेपाल दर्पणमा अब खेल खबर. जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आज घरेलु टोलीसँगको खेल नतिजा विहीन भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको छ. नेपाल र जापानले समान एक एक अङ्क बाँडेका छन्। यो सँगै नेपाल 3 अङ्कका साथ समूह एकको विजेताका रूपमा अन्तिम आठमा पुगेको हो. अब नेपालले मङ्गलबार बिहान पौने 6 बजे श्रीलङ्कासँग खेल्नेछ. हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अफगानिस्तान उपविजेता हुँदै क्वार्टर फाइनलमा पुग्यो. उसले भारतसँग खेल्नेछ. आज जापानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 4 विकेट गुमाएर 149 रन बनाएको थियो. यो खेलमा सन्दीप जोराले अभिजित 32 बलमा 57 तथा लोकेश बमले 22 बलमा 52 रन बनाएका थिए. आसिफ शेखले 21 रन जोडे. वर्षाका कारण खेल 15 ओभरमा झारिएको थियो तर नेपालले ब्याटिङ गरिसकेपछि फेरि पनि पानी पर्यो र थप खेल हुन सकेन. एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो 4 सहभागिता हो. नेपाल अहिलेसम्म क्वार्टर फाइनलभन्दा अगाडि बढ्न सकेको छैन.
3: र नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैङ्ककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार उनले पुरुष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन्। सिंहको यो वर्षको 2 अन्तर्राष्ट्रिय स्वर्ण पदक हो. यसअघि भुटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले 80 केजीतर्फ स्वर्ण पदक जितेका थिए. उक्त प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्यसहित 7 पदक जितेको थियो.
4: खबरको सिलसिला यति नै. आज शनिबार, अब रङ्गदर्पणको पालो. रङ्गदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली.
5: आजको रङ्गदर्पण इन्द्रजात्राको महत्त्वमा केन्द्रित छ. किम्बदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नै आमाका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आउँछन्। तर काठमाडौँका स्थानीय किसानले उनलाई फूल टिप्ने चोर ठानेर समातेर बाँधिदिन्छन्। उता स्वर्गमा छोरा नफर्केपछि इन्द्रकी आमा आफै छोरा खोज्दै पृथ्वीमा आउँछिन्। अन्तत काठमाडौँका स्थानीयसँग एउटा सम्झौता गरेर मात्र छोरालाई मुक्त गराउँछिन्। यही पौराणिक घटनाबाटै जन्मेको हो काठमाडौँ उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्व इन्द्रजात्रा. नेपाल भाषामा जात्रा भन्नाले कसैले नराम्रो काम गरेपछि त्यसलाई सार्वजनिक रूपमा समातेर प्रदर्शन गर्ने कार्यलाई पनि बुझिन्छ. ठिक त्यसै गरी इन्द्रलाई पनि चोरको रूपमा बाँधेर काठमाडौँको मरुसत्तल र सी सत्तलको बीचमा राखिएको थियो. त्यसैले यसलाई इन्द्र जात्रा भनिएको हो. इन्द्रकी आमाले स्थानीय बासीसँग गरेको सम्झौता अनुसार काठमाडौँको खेतबारीमा रोपिएको धानमा चामल नपाकुन्जेल त्यो चामल पकाउने र वर्षभरिमा निधन भएका सबै व्यक्तिका आत्मालाई स्वर्गसम्म पुर्याइदिने जिम्मा उनले लिइन्. यही कारणले इन्द्रजात्राको अघिल्लो दिनदेखि नै काठमाडौँको सम्पूर्ण बस्ती घुमेर त्यस वर्ष स्वर्गीय भएका सबैका आत्मालाई थानकोटको इन्द्रदहबाट माथि स्वर्ग पुर्याउने परम्परा चलिआएको छ.

इतिहासका दृष्टिले हेर्ने हो भने इन्द्रजात्राको अर्को महत्त्वपूर्ण पाटो पृथ्वीनारायण शाहको काठमाडौँ आक्रमणसँग जोडिन्छ। आजकै दिन अर्थात् पूर्णिमाका दिन नै पृथ्वीनारायण शाहले काठमाडौँमाथि आक्रमण गरेर जितेका थिए। तर त्यति बेला काठमाडौँवासी सबै जात्रामा व्यस्त थिए। परिणामस्वरूप तत्कालीन राजा जयप्रकाश मल्ल भाग्न बाध्य भए। यही घटनाका कारण यो दिनलाई काठमाडौँ हारेको दिनका रूपमा पनि सम्झिने गरिन्छ। आजकै दिन कुमारीले नै पृथ्वीनारायण शाहलाई टीका लगाइदिएर उनलाई नयाँ राजाका रूपमा वैधता प्रदान गरेकी थिइन् भन्ने विश्वास पनि समाजमा प्रचलित छ।

कुमारी जात्राको आफ्नै छुट्टै इतिहास छ। कुमारीको स्थापना प्रताप मल्लको पालादेखि भए पनि कुमारीलाई घरै बनाएर रथयात्रा गराउने परम्परा भने जयप्रकाश मल्लको समयदेखि सुरु भएको हो। सुरुमा कुमारीको मात्र रथ तानिन्थ्यो, पछि मात्र मङ्गलका प्रतीकका स्वरूप गणेश र शक्तिका प्रतीक स्वरूप भैरवलाई पनि साथमा राखेर तीन रथ तान्ने चलन बस्यो। शाहकालमा पनि यो परम्परा निरन्तर राखियो, राणाकालमा झन भव्य थियो र आजसम्म राजकीय सम्मानसहित यही परम्परा कायम छ।

0: इन्द्रजात्राको हप्ता दिनभरि उपत्यकाभरि विविध सांस्कृतिक प्रदर्शन हुन्छ। पुलुकिसी अर्थात् ऐरावत हात्ती, लाखे, दश अवतार र भक्तपुरबाट ल्याइने महाकाली प्याख जस्ता परम्परागत नाचहरू, यो सबै एकातर्फ राज्य स्थापनाको खुसियालीमा गरिने उत्सव हो भने अर्कोतर्फ मृतकका आत्मालाई स्वर्ग पठाउने धार्मिक विधि पनि हो। जात्रामा नेवारी परिकार खाने र टोल टोलमा विभिन्न प्रकारका परम्परागत बाजा बजाई रमाइलो गर्ने चलन छ। इन्द्रजात्रा कुनै एक व्यक्ति वा एक समुदायको पर्व होइन, यो सम्पूर्ण समुदायको साझा उत्सव हो। यो नेवार समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार, मनोरञ्जन, खानपान र सामाजिक एकताको सम्पूर्ण जीवनचक्रलाई एकैसाथ समेट्ने जीवन्त सांस्कृतिक धरोहर हो, जसले सयौँ वर्षदेखि काठमाडौँ उपत्यकाका विविध समुदायलाई एउटै धागोमा उनिराखेको छ। त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक तथा संस्कृतिविद डाक्टर चुन्दा वज्राचार्य,
1: नेवारहरूको चाहिँ अब एकताको कुरा भयो, मनोरञ्जनको पक्ष भयो, सांस्कृतिक पक्ष भयो, खानापानाको पक्ष भयो, जीवन निर्वाह गर्नको लागि जति पनि चाहिने हो त्यो सबै पक्ष त्यसमा चाहिँ अग्रसरता भएर त्यो लागिराखेको हुन्छ। डिस्क्रिमिनेसन चाहिँ छैन कि, राम्रो भनेको एकजनाको मात्रै हुँदैन नि, समुदायकै हुन्छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित, पर्सिदेखि मौसम खुल्ने, आज केही ठाउँमा हावाहुरीको जोखिम, बाढी र पहिरोले तीनजनाको ज्यान गयो, सम्पत्तिको ठूलो क्षति।
2: लगातारको वर्षाले कैयौँ नदीमा जलसतह बढ्यो, सुस्तामा दर्जनौ घर डुबानमा। सुदूरपश्चिमका सात पहाडी जिल्लामा भोलि बिहानसम्म गाडी चलाउन रोक, बाढी पहिरोका कारण विभिन्न सडकमा अवरोध।
3: राष्ट्रसङ्घ महासभामा भाग लिएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु न्याय, भोटेकोसी बाढीको प्रभाव र दिगो विकासका चुनौतीहरूबारे स्पष्ट अडान प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयको दावी।
2: नासाको क्रू 14 अभियानमा सहभागी हुने चार सदस्यीय टोली घोषणा, अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने।
3: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपालले पर्सि मङ्गलबार श्रीलङ्कासँग खेल्ने, एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको बारे हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाह बारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: Ranga Uday Days, Meru Everest.
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है
3: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक
1: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
5: आजै रोजौ है
4: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
4: सिङ्गापुर होलसेल सेतु बेका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बेका चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
1: हाट जोड्ने विशेष निशुल्क स्वास्थ्य शिविर बस्ने बारे अत्यन्त जरुरी सूचना नेशनल मल्टिकेयर हस्पिटलमा डाक्टर सैयद सद्दामद्वारा हाट जोर्नी विशेष निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको हुँदा सो अवसरमा स्वास्थ्य लाभ लिन हुन सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शिविर बस्ने मिति यही भदौ 27 गते शनिबार समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म स्थान नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज विस्तृत जानकारीका लागि पश्चिम नेपालको पहिलो र एकमात्र हाट जोर्नी विशेष नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज 10 बाँके डिभिजन वन कार्यालय सामुन्ने सम्पर्क फोन नम्बर 081-531-386 र 97-437-9900
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नमस्ते दाइ।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ
3: सुपर पोलिक्लिनिक
5: रंग बहार
6: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
5: बर्जर पेन्स
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98614169।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
10: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
6: आजै रोजो है,
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: ओहो, त्यो राम्रो सोल्टिनीहरूको घर कता पर्यो होला?
1: त्यो माथि छ नि, त्यही हो हाम्रो घर।
2: ए हो र, हामी पनि उतै जाने हो, सँगसँगै जाउँला। हुँदैन त?
3: हुँदैन हुँदैन, सोल्टीहरू बिस्तारै जाने होला, हामीलाई अलि हतार छ, जाम है।
0: हतार केलाई हो र हो सोल्टिनी, मृत्युभन्दा पर जाने ठाउँ छैन क्यारे। के कसो साथी हो
2: नि?
0: जाउँ जाउँ जाउँ ल जाउँ।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहार उपहार। बम्परमा यामाहा रेजियार।
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350+ आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम।
1: पहाडी क्षेत्रमा कुरा गर्दाखेरि

0: पहिरोको जोखिम छ, पहाडी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
1: विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग, प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
1: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
1: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: दशकमा महत्त्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्त्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सिआइएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
3: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठुलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
2: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गाडी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाडी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गएका गाडीलाई बीच बाटोबाट फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढी र पहिरोको जोखिमका बारेमा सिआइएनसँग कुरा गर्दै बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
4: देशको मध्य क्षेत्रमादेखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्म वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ र कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यतः पश्चिमी क्षेत्रमा भोलिसम्म जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठुलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराख्ने कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाँडगङ्गा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सिलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढिरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। र भने महाकालीमा चाहिँ त्यति ठुलो बाढी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाडी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाडी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्ने छ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, धाँदा फाटेमा, रुखहरू कोल्टिएमा, ठुलो आवाजहरू आएमा तुरुन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
2: बाढी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सडकहरूको पछिल्लो अवस्था विवरण अनुसार 7 राजमार्ग र अन्य सडक अवरुद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाडी राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ बेनी सडक, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यसैबीच नवल प्रासी सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
5: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग ऐक्यबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनीसँग समेत भेटवार्ता गर्नुभएको थियो। ऊ भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
2: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
6: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढी पहिरोको कारणबाट ठुलो पानी आउँछ, बाढी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
2: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर पार्ट्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
7: मध्य प्रदेशका सिमानाकाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सिमानाकामा हुन सक्ने लागु औषध ओसार पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चरेस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढी बरामद भएको छ। 5 थान भन्दा बढी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
2: सोही अवधिमा 30,00,000 भन्दा बढी रुपियाँ बराबरको 1,100 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई सिफारिस गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अङ्कसहित नेपाल समूह एकको विजेताका रूपमा अन्तिम 8मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अङ्क जोड्यो। र आईसीसी पुरुष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाडौँ आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
1: सन्तोषी राव भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
8: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता।

0: Ali Susila Srestabata.
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। टेकोसी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
2: त्रिशुली भोटेकोसी बाढीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र धादिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, छेडेक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहुँ आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
1: रसुवा भोटेकोसी बाढी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरुण कुवर।
3: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू सङ्क्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लगाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्र बढाउनु पर्यो। अरू भनेको नियमित व्यायामहरू, एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो। हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ। त्यो भनेको हामीले आँच्यो गर्दा, खोकी गर्दा होइन, हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा त्यही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ। त्यो चाहिँ अर्को मान्छेले श्वास प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब सङ्क्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गेडीहरू दुख्ने, नाकमा धेरै सिँगान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा, ज्वरो नघटेमा, श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काप्ने होइन त्यो समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल चार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेका छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेका छौँ।
1: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघा खोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरुण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर सङ्कलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
4: बाँडाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरूको चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए। ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्यौँ। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेका छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नुभएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा, जस्तो सङ्गम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार

0: संस्था या कुनै स्कुलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ, फोहोर डस्टबिनमा लगेर राखिदिनुहोस्। डस्टबिनमा लगेर राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ, सार्वजनिक स्थानमा लगेर फोहोर नफालिदिनु होला।
1: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
3: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
2: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: समय बदलियो, पुस्ता फेरियो,
2: काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थ माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिस आउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ।
3: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको भने ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
6: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
3: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
6: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, कसरी बस्ने?
3: यस्तो चाहिँ मिसावट छ तपाईँको, त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
6: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनुपर्ने र वध गरिसकेपछिको सरसफाइमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
7: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिसा पिसा वास भनिरहेको छौँ नि, मासु जाँच ऐन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
6: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
7: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिँ जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ, काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
6: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिङ्क जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्त्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
8: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने कसरी आवासीय हटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेको छैनौँ कि अब बिचमा लगेर घर बनाइदिनु भएको छ उहाँको जग्गा हो अब त्यसलाई आवास दिन पऱ्यो त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
6: बजार अनुगमन नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
8: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन 10 करोडभन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पुरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौँ न भन्दाखेरि त्यसलाई फेरि यता अर्का कपी गर्यो र यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो यो प्रकारको चिजलाई घटाउँ।
6: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको त्यसैले पोषणको बारेमा धेरैभन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
9: ग्रामीण क्षेत्रमा त अब के भन्छ अब खान नपाएर खान नजानेर पनि भनौँ नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ तर अर्कोतर्फ के हुन्छ यता सहरी क्षेत्रमा अब हामीले भनौँ न जङ्क फुडको बढी सेवन होइन अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ तर आज नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुइटै पाटो हेर्नु पऱ्यो हामीले।
6: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर म्याद भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने केसँग नमिसाउने कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अप्नाउनु पर्दछ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
2: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठुलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठुलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। काङ्ग्रेस संस्थापन र इतर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
10: यो कृष्ण सार एफएम
11: 94 MHz कृष्णसार जत्तिकै तेज।
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेंस।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर,
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482080465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98161469।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580812।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
3: फोन नम्बर 081530398।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगंज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: मौसम पूर्वानुमान सम्बन्धी सूचना।
8: आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध।
7: नेपाल मौसम विज्ञान विभागका अनुसार असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
8: त्यसै गरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
7: भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरिन्छ।
8: उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
7: आकस्मिक बाढी आउन सक्ने खोला खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुहोस्।
8: वर्षा र बाढीबारे जानकारी लिन 1155 सम्पर्क गर्नुहोस्। साथै विपदमा मद्दत माग्न 1234 नेपाल प्रहरीको हटलाइन 100 र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर 1114 सम्पर्क गर्नुहोस्।
7: नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीको सामाजिक सञ्जालबाट प्रकाशन प्रसारण हुने अध्यावधिक पूर्वानुमान, पूर्व सूचना, चेतावनी सम्बन्धी जानकारी लिइरहनुहोस्।
8: नेपाल रेड क्रस

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082054037।
6: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
7: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
6: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: की बात में ए मीठी मीठी रात में ऐसा लगता मुझे मकई बारी दरम दरम
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: नमस्ते दाई
6: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
5: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
6: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
9: हाम्रा विशेषताहरू
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
9: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
8: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा
9: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
8: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
9: सम्पर्क फोन नम्बर 081530274 र 98580212
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
11: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्न हुँदैन
10: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
11: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
11: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
12: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोट काठमाडौँ, फोन नम्बर 9861414199।
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
13: बर्जर पेंट्स।
15: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
16: किन चिन्ता गर्नुहुन्छ, न्यु कैलाश दर्शन होटल छँदैछ नि।
15: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
16: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
15: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
16: हजुर, न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा, सम्पर्क फोन नम्बर 9848557466।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगंज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1 लाख सम्मको निशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।